0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 30 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।

0: गते शनिबारको दिन
1: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाघ सुन। Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस ट्यान्टेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 30 गते शनिबार, सन 2026 जून 13 तारीक अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो बंगला चुली 91.7 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
1: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
4: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ।
0: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति बने।
1: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्च करको आदेश पनि छ। सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्द्वमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूल नीति भएको चीन सामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
1: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
2: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु दुई रमतहलामा का श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भिर्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि तीन भ्रमणमा जाँदै रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय सँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 मरमत र 16 पुनर्निर्माण निर्माण गरेका छन्। सीमा तथा दश कब्जा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र दश कब्जामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नदी नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गड़बड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा शून्य कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार 80 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
2: विश्वकप फुटबलका धेरै खेलहरू रातिको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातिको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँडरक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
7: काठमाडौँको ताहाचल बस्ने साइरस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
8: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही हो च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टिनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हायर क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
7: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेलप्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम,
9: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कोहीमा कति मान्छेले नहेर्न सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ, तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जय झगडा चाहिँ हुनु भएन।
7: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टिभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किशु आङ्लावती गुनासो गर्नुहुन्छ।
10: डिफरेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नु हुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रो गाह्रो, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जसरी पनि प्रफिट खानै पर्छ। त्यही भएर
7: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
11: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5353।
12: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँको सूचना।
14: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
12: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ, समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चावहिलले शनिबार र को दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चावहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चावहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। प्रमुख पेशल कुमार पोखरेलले चावहिल कार्यालय सेवाग्राहीको चाप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 30 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति $10 खर्ब भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति बन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक $75 अर्ब संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै $8.66 अर्ब छ। अमेरिकी बजारमा सन् 2026 जून 12 कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्वीटर पनि उहाँकै हो।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्ज गोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्ज गोविनासँग 1-1 बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिचले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:15 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: कायाका इरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23X8398 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
2: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
1: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2,000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिएको हो।
2: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा संचालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरोकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको।
2: जति धेरै मानिस उति धेरै कुरा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
2: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ्दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
1: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
2: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर हर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भएको दौडेर जानु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: हुम्लामा एस्कावेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गयो। गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु।
1: कर्णाली प्रदेश सरकारले छौटा निर्देशनालय खारेज गर्यो। प्रदेश वन निर्देशनालय पनि हट्यो।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य।
1: र विश्वकप फुटबलमा अहिले सहायक अमेरिका र पाराग्वे खेल्दै क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको लगातार पाँचौं हार। मधेस एक खेल अघि नै फाइनलमा प्रवेश गर्न सफल। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भएको छ। हुम्लाको चंखेली गाउँपालिका 2 एक विशेष कार्यक्रमका बीच अस्पताल भवनको विधिवत शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई आधुनिक स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ यो परियोजना अघि सारिएको हो। यो सुविधा सम्पन्न अस्पताल भवन भारत सरकारको करिब 14.80 करोड़ रूपियाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यस अस्पतालको कार्यान्वयन र व्यवस्थापनको जिम्मा हुम्लाकै चंखेली गाउँपालिकालाई दिएको छ। भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी भएका छन्। भौगोलिक रूपमा विकट रहेको यो क्षेत्रमा नयाँ अस्पताल संरचना निर्माण भएपछि चंखेली गाउँपालिका र आसपासका नागरिकलाई सहज हुने, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा पाउने विश्वास उनीहरूले गरेका छन्।
1: हुम्लामा एस्कावेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ। सर्केघाट गाउँपालिका 6 बराईको भित्री सड़क खन्ने क्रममा राति काम भइरहेका बेला एस्कावेटर अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल खसी दुर्घटना भएको हो। दुर्घटनामा दैलेख घरबै बर्दिया बसोबास गर्दै आएका अन्दाजी 25 वर्षीय एस्कावेटर चालक कृष्ण रावतको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरीकाले हुम्लाले जनाएको छ। हुम्लाका प्रहरी निरीक्षक विष्णुबहादुर श्रेष्ठले दुर्घटनाको वास्तविक कारण बारे अनुसन्धान भइरहेको बताउनु भएको छ। ग्रामीण क्षेत्रमा मध्यरातिको समयमा जोखिमपूर्ण भूगोलमा काम गर्दा पर्याप्त सुरक्षा सतर्कता अपनाइएको नअपनाइएको भन्ने बारे पनि गम्भीर प्रश्न उठेको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा खटाइएको हो। यसैबीच हुम्ला बाजुरा विवादले फेरि उग्र रूप लिन थालेको छ। रानी सेन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचोड सड़क खण्ड बन्द गरेको भन्दै हुम्लाका नागरिक फेरि आन्दोलित भएका छन्। हिजो आन्दोलन गरेका हुम्लाका नागरिकले जिल्ला प्रशासन कार्यालयमा धरना र प्रदर्शन समेत गरेका छन्। केही हप्ता अघि सीमा विवादले उग्र रूप लिएपछि कुटाकुट समेत हुँदा तनावग्रस्त अवस्था रहेको थियो। सरकारले सीमा विवाद समाधान गर्न भन्दै अध्ययन समिति गठन गरेर समितिले स्थलगत अध्ययन गरी काम पनि थालिसकेको छ।
0: गोदावरी नदीको बाढ़ी बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको बाढ़ीमा परेर ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीकारले कैलालीका डीएसपी योगेन्द्र तिमेल सेनाले च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेको बताउनुभयो। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको उहाँको भनाई छ।
1: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले निर्णयहरू खारेज गरी निर्देशनालयलाई जिल्ला कार्यालयमा रूपान्तरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभएको छ। पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय

0: तथा मन्त्री परिषद कार्यालय संगठन तथा व्यवस्थापन सर्वेक्षण पनि गर्ने मन्त्री शाहले बताउनु भएको छ।
1: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमा बस्न बाध्य भएको बताएका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमिन खाली गराउने अभियानपछि विस्थापित भएका भूमिहीन तथा सुमकुमवासीहरू अहिले विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरूले उचित व्यवस्थापन बिनै हटाइएको भन्दै स्थायी बसोबास र जीविकोपार्जनको सुनिश्चितता गर्न माग समेत गरेका छन्। कोहलपुर नगर विकास समितिको 28 बिघा जमिनमा बसोबास गर्दै आएका 751 घर परिवारलाई वैशाख 26 गतिबाट त्यहाँ उठाइएको थियो। नगरपालिकाले नगर विकास समितिको जग्गा खाली गराउने अभियान चलाएपछि उनीहरूलाई अस्थायी रूपमा नयाँ बस पार्कमा टर्मिनल भवन, दीपशिखा, दारूज विद्यालय र पुरानो बस पार्क लगायतमा होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका अनुसार अस्थायी बसोबासका कारण दैनिक जीवनयापन कठिन बनेको छ। रोजगारी प्रभावित भएको छ भने शिक्षा र स्वास्थ्य सेवामा समेत समस्या देखिएको उनीहरूको गुनासो छ। कोहलपुर नगरपालिकाले भने वास्तविक भूमिहीन तथा दलित सुकुमवासीको पहिचान र व्यवस्थापन प्रक्रिया अघि बढ़िरहेको जनाएको छ। नयाँ बस पार्कको टर्मिनल भवन, दीपशिखा आधार विद्यालय र पुरानो बस पार्क स्थित होल्डिङ सेन्टरमा 115 घरधुरीका 315 जना बसोबास गरिरहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो।
0: भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआतसँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा बलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदी उपचार: मृगौला।

0: पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-6 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
4: तपाईँले सबैको मन सुने रेडियो, रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला तथा बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले 6 वटा निर्देशनालय खारेज गर्यो, जिल्ला कार्यालयमा रूपान्तरण, प्रदेश वन निर्देशनालय पनि हट्यो लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। कञ्चनपुर र बर्दियामा सीमा विवाद कायम रहेको छ। नेपाल भारत सीमामा दशकौंदेखि समस्या हुँदै आएको छ। कञ्चनपुरको पुनर्वासको डोके बजारदेखि बेलौरी, बेलडाँडी, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज हुँदै भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्र खलाम, सेट्टी र दुधारा चाँदनीसम्म यी ठाउँ ठाउँमा विवाद रहेको छ। राज्यको उपस्थिति कमजोर भएकाले दशकौंदेखि समस्या नसल्टिएको स्थानीयको भनाइरहेको छ। यता बर्दियाको गुलरियामा स्थानीय किसानको 6 बिघा भारतीयले जोत भोग गर्न थालेको 26 वर्ष बिते पनि आफूले भोगचलन गर्न नपाएको र जग्गाको मार्फत भने आफूले नै तिरिरहेको बताइएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको दक्षिणी सीमामा दशकौंदेखि करिब 900 बिघा नेपाली भूभाग भारतीय नागरिकले भोगचलन गरिरहेका छन्। पुरानो जंगे पिलर 27-28 नम्बरदेखि अहिलेको नयाँ सीमा स्तम्भ 787 देखि 788-20 को क्षेत्रमा सहायक सीमा स्तम्भ समेत हराएका छन्। दुधारा चाँदनीका विभिन्न बस्ती तथा भीमदत्त नगरपालिकाको ब्रह्मदेव हुँदै खल्लाम सिटीसम्म सीमा विवाद रहेको छ। बारम्बार धार परिवर्तन गर्ने महाकाली र जोगबुढा नदीले कतिपय नेपाली बस्तीहरू अलग्याइदिएका छन्। उता बर्दियाको गुलरिया नगरपालिकाका थपुवा गाउँका कृष्ण थारू सहित 5 जनाले आफ्नै जमिन हकभोग गर्न नपाएको झण्डै 3 दशक बितेको बताउनुभयो। उहाँहरूले आफूको 6 बिघा बढ़ी जमिन भारतीय नागरिकको नियन्त्रणमा पुगेको 26 वर्ष बितिसकेको गुनासो गर्दै जग्गा धनीले गरिरहँदा पनि उनीहरूको हकभोग फिर्ता दिलाउन नेपाली पक्षले कुनै पहल नगरेको गुनासो गर्नुभयो। 6 बिघा भन्दा धेरै जग्गा भारतीयले कब्जा गरेको धेरै समय भइसक्दा समेत पनि उनीहरूले मार्फत रकम भने आफूले बुझाइरहेको बताउनु भएको छ। आफ्नो जग्गा भारतीयको कब्जामा गए पनि उनीहरूले अर्कैको जग्गा अध्यय गरेर निर्वाह गरिरहेका छन्।
4: ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नवकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा शुरू भएको सुनवाईपछि भएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरिएको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको छ। यसअघि वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक जजले सुनवाई गर्दै राय बाजी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र भुयालले सरकारको यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारङ्गा सुवेदीले फरक मत राख्दै अपूर्णै क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको थियो।
5: यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपासमा आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि भने गरेको छैन। मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइसकेको छैन। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसुनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसुन भित्रिने गरेकोमा यसपालि पनि औषध नीति आसपासमै मनसुन भित्रिने मौसमविदको अनुमान रहेको छ। गएको वर्ष 17 भन्दा 15 दिन अगाडि नै मनसुन नेपाल भित्रिए पनि लामो समय पूर्वी भेगमै बसेको थियो। आज पनि देशका विभिन्न भागमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: हिन्दी खबरमा खबरहरूको सिलसिला जारी नै छ। रिलाई भने यो विश्राम
1: विगत लामो समयदेखि तपाईहरूको विश्वासलाई स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
0: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गणिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषारी छटा प्रयोग हुने बुट सहितको एप्रोन गार्डिङ उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ,
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो,
8: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु।

0: مگر سرخیت
1: ریڈیو بھیری ایف ایم
2: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा सिधै खेल खबर। फिफा विश्वकप फुटबलको चौथो खेलमा अहिले आयोजक अमेरिका र पाराग्वे बीचको खेल शुरू भएको छ। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। सन् 2010 पछि 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। सही 20 घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्जगोविना बीचको खेल भने बराबरी भएको छ। सहआयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्नियासँग 1-1 बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबल लुकिसले गोल गर्दै बोस्नियालाई अग्रता दिलाउनु भएको थियो। बोस्नियाले अग्रता धेरै जोगाउन सकेन र 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्काउन सफल भयो। काइल लारिङले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काउनु भयो। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 गोल गरी 1-1 अंक बाँडेका छन्। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिक लीगलाई हराउँदै विजय शुरूआत गरेका छन्।
0: मध्य प्रदेश एक खेल अगावै वीरेन्द्रनगरमा जारी 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अपराजित यात्रालाई कायमै राखेको मधेसले 5 खेल जितेर महत्वपूर्ण 10 अंक जोडेको छ। वीरेन्द्रनगर क्रिकेट रंग मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई 24 रनले हराएको हो। टस जितेर पहिलो ब्याटिङ गरेको मधेसले निर्धारित ओभरमा 3 विकेट गुमाएर 161 रन बनाएको थियो। 162 रनको लक्ष्य पछ्याएको लुम्बिनीले 20 ओभरमा 4 विकेट गुमाउँदै 137 रनमा सीमित हुन पुग्यो। लुम्बिनीका ओपनर सुप्रिया बुढा मगरले 53 बलमा 4 चौका सहित सर्वाधिक 44 रनमा अभिजित रहँदा कप्तान अन्जी पाठकले 18 बलमा 5 चौका र 1 छक्का प्रहार गर्दै 32 रन जोड्नुभयो। यस्तै पहिलो ब्याटिङ गरेको मधेसका लागि प्लेयर अफ दि म्याच प्रतिमा शाह र ओपनर सना प्रवीणले उत्कृष्ट अर्धशतकीय पारी खेल्नुभयो। प्रतिमाले मात्र 47 बलमा 3 चौका र 5 छक्काको मदतले अभिजित 68 रनको विस्फोटक तथा सना प्रवीणले 57 बलमा 10 चौका प्रहार गर्दै महत्वपूर्ण 62 रनको योगदान दिनुभयो। अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशमाथि रोमाञ्चक जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्ति पाएको कोशीले कमजोर ब्याटिङका बावजुद रञ्जना साउथको उत्कृष्ट बोलिङको मदतमा गण्डकीलाई रोक्दै महत्वपूर्ण जित निकालेको हो। कोशीको जितको मुख्य नायक बलर रञ्जना साउदले कसिलो बोलिङ गर्दै गण्डकीका मुख्य 4 ब्याटरलाई प्ले बेन फर्काउनुभयो। घरेलु टोली कर्णालीले भने लगातार 5 हार बेहोरेको छ। कर्णाली बागमती प्रदेशसँग 62 रनले पराजित भएको 131 रनको लक्ष्य पछ्याएको गण्डकीले 14.1 ओभरमा सबै विकेट गुमाएर 68 रन मात्र बनाउन पुग्यो। कर्णालीका लागि 63 विश्वकर्माले 43 रन बनाए पनि अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। कर्णालीको पारी धराइसी पार्ने क्रममा बागमतीका कृष्ण गुरूङले मात्र 12 रन दिएर प्रतियोगिताको एकमात्र ह्याट्रिक सहित 5 विकेट लिनुभयो।
2: खेल खबरसँगै रेला बिहानको भेरी खबर सकियो। बिदाउनु अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
0: कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा करिब 15 करोड़को लागतमा अस्पताल भवन निर्माण हुने भवनको शिलान्यास भएसँगै स्थानीयवासी खुशी।
2: कर्णाली प्रदेश सरकारले 6 निर्देशनालय खारेज गरी जिल्ला कार्यालयमा रूपान्तरण गर्यो। प्रदेश वन निर्देशनालय पनि हट्यो।
0: बाँकेको कोहलपुरमा विस्थापित परिवार अझै होल्डिङ सेन्टरमै बस्न बाध्य।
2: र विश्वकप फुटबलमा अहिले अमेरिका र पाराग्वे खेल्दै क्यानाडासँग बोस्नियाले बराबरीमा रोकियो। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा मधेस एक खेल अघि नै फाइनल प्रवेश गर्न सफल। कर्णालीको लगातार 5 हार। हस्त अहिलेलाई बिहानको भेरी खबर सक्यौं। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 7 बजेको छ।
3: एट ट्वेन्टीका प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाऊ।
4: सबैजनालाई नमस्कार छ है।
5: नमस्कार।
4: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
5: यसका लक्षणहरू के के हुन्?
4: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
5: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
4: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
5: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
4: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा आर्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बात तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
7: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही जेठ 30 गते शनिबारको दिन
7: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
5: यही जेठ 30 गते शनिबारको दिन
7: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 90.2 मेगाहर्ज।

0: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेका नेपालगंजको आयोजना र रुई फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ, बाँकी फतेबाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: होइन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
0: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अङ्कल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनु चिया पिउन। छोरी
4: हजुर,
3: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
2: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
2: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
2: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
2: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
3: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाज सुन्न रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भुरिगाउँ बजार बर्दिया।
1: डाक्टर आउने सम्बन्धी सूचना राजवंशी मेडिकल भुरिगाउँमा
2: यही असार 6 गते शनिबारको दिन
1: दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल भुरिगाउँ बजार बर्दिया, सम्पर्क नम्बर 98 85 25 00 02।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागि कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज, म पनि नमन सपिङ सेन्टरमा जाइदु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
3: प्रोप्राइटर दुर्गा प्रसाद खरे।

0: र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 33 582।
1: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौ। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
3: अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98 482 58 950 र 98 480 79 761।
6: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाघ झैँ।

0: शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईसँगका विशेष कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हरेक दिन तपाईँ हामीलाई 9843597658 र 9812473601 सम्झिन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गर्नुपर्ने हुन्छ। हामी हरेक दिन हामी तपाईसँग भएका विशेष कुराहरूको जानकारी र तपाईसँगका विशेष धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौं। कार्यक्रमको शुरूआती चरणमा छौं। कार्यक्रममा तपाईँ फोन गर्न सक्नुहुन्छ, आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू पनि तपाईँ लिन सक्नुहुनेछ। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग रहन्छौ। हामी यतिखेर खाँदबारीबाट तपाईँहरूलाई नेपालभरमा सम्बोधन गरिरहेका छौं रेडियोको माध्यमद्वारा र तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको लागि सम्झिन पनि सक्नुहुनेछ र विशेष गरी यतिखेर खाँदबारीको बसाई आज धेरै भक्तहरूले आजसम्म पर्खिनु है, भोलिसम्म पर्खिदिनु है भनेर हामीलाई धेरै अनुरोध गरिरहनु भएको छ। त्यसो हुँदा धेरै भक्तहरूको लागि यतिखेर चिना बनाउन हतार छ। चिना बनाउनको लागि आज धेरै आउने हामीलाई फोनबाट जानकारी प्राप्त भएको छ। भोलिको लागि तपाईँले हेर्नुभएको कवचहरू पनि लिन आउँदैछु है भनेर भोलिको लागि पनि हामीलाई रोक्नु भएको छ। भनेको आज र भोलि रहन्छौ, सम्भव भयो भने हामी पर्सिसम्म पनि तपाईँसँग खानबारीमा रहन सक्ने सम्भावना धेरै छ। अब तपाईँहरू हामीलाई प्रत्यक्ष रूपमा भेटघाट गर्नको लागि आउन सक्नुहुन्छ। आज हो 30 गते, भोलि 31 गते अनि पर्सि 1 गते लगभग सोमबार पनि चैनपुरतिरबाट चिनाहरू बनाउनको लागि आउने भन्ने खबर आछ र दिङ्लाबाट गुरूदेव दिङ्ला आउने भनेर सुनेर हामी त चुप्प लगाएर बसेको, अब त्यही आउनु पर्ने भयो, नछोड्नु है भन्नुभएको छ। अब छोड्नु पनि भएन, आज भोलि र पर्सि लगभग 1 गतेसम्मको बसाई हाम्रो टुङ्गो लागेको छ। त्यसो भएको हुँदा तपाईँहरू पनि आउन चाहनुहुन्छ र हामीसँग भेटघाट गर्न मन लागेको छ भने 1 गतेसम्म आज अथवा भोलि अथवा पर्सिसम्म चाहिँ आइसक्नुहोला है। आउनु भएन फेरि चिना बनाउनु थियो भनेर छुट्नुहुन्छ, तपाईँहरूलाई कवचहरू लाउन मन लागेको छ, हेराउन मन लागेको छ, परिवारको सबै परिवारको लागि धेरै कुरा हेर्न मन लागेको छ भने सम्पर्क गर्न सक्नुहुनेछ। दिन एक एक दिन गरी बढ़िरहेको छ, तर भोलि र पर्सि भन्दा दिन पढ्ने सम्भावना एकदमै कमी छ। अब हेरौं आजको उपस्थिति, आज धेरैजनाले चाहिँ आज आउँछु भन्नुभएको छ। मैले आजको चाहिँ आज र भोलि चाहिँ विशेष गरी हाम्रो विदा पनि परेको हुँदाखेरि हामीले ठिकै छ भनेर हामी बसिरहेका छौँ। त्यसो भएको हुँदा सम्पर्क आज र भोलि पनि गर्न सक्नुहुनेछ। पर्सिसम्मको तपाईँको लागि हामी खाँदबारी चाँदनी चौकमा रहेको पटल होराइजनमा बसिरहेका छौँ, सम्पर्क गर्न आउन सक्नुहुन्छ भन्दै कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा छौँ। ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल, आज जेठ 30 गते, आज शनिबार, तदनुसार ईस्वी सन 2026 जुन 13 तारीक, नेपाल सम्मत 1146 अनलागा। रुद्रनाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु, आज अधिक ज्येष्ठ कृष्ण पक्ष, आज परम पवित्र पावन दिन हो। आजको दिनमा विशेष गरी सूर्योदयबाट हेर्दा त्रयोदशी रहेको छ। आज 22:14 दिनको 2:03 त्रयोदशी रहनेछ भने तत्पश्चात चतुर्दशी रहनेछ। कृतिका नक्षत्र 48:09 24:25 शुभयोग 28 घडी 45 पला भद्रकाल 49 घडी 17 पला आज आनन्द युगमा ध्वज युग रहेको छ। आजको दिनमानको समय 34 घडी 33 पला बिहान सूर्योदय 5:09 जाँदा भयो। साँझ सूर्यास्त 6:59 जाँदा रहनेछ। आज त्रयोदशी हो तर भोलि भने निशिबार्ने दश श्राद्ध भोलि नै रहेको छ। पर्सिसी सोमबारे औंसी थोरै रहेको छ है। सोमबारे औंसीमा अलि नबोलिकन पनि नहुने भन्ने परामर्श, मौनी औंसी पनि के भन्नुहुन्थ्यो होइन, त्यस्तो परेको छ पर्सी। आज भने शनिबार त्रयोदशी परेको छ। आज विशेष गरी तपाईँहरूले यो कुराको जानकारी अब ग्रह गोचरमा जाउँ। सूर्य वृष राशिमा, चन्द्रमा वृष राशिमा उच्च अवस्थामा छन् भने मंगल ग्रह यतिखेर मंगल ग्रह मेष राशिमा रहनु भएको छ। बुध मिथुन राशिमा रहेका छन् भने बृहस्पति कर्क राशिमा छन्। त्यस्तै गरेर तुला कर्क राशिमै शुक्र छन् भने शनि मीन राशिमा रहेका छन्। राहु कुम्भ र केतु भने सिंह राशिमा आजको ग्रह गोचरहरूबाट पनि देख्न सकिन्छ। अब तपाईँलाई यिनै जानकारी सहित प्रस्तुत गर्छु। तपाईँका राशिफलले के भन्छन्, तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन राम्रो छ, सुखद छ। शेयर बजारमा मनक्कै धनार्जन गर्न सकिने योग र सम्भावना छ। धनस्थान रहेको चन्द्रमाले बोलीको कारणले गर्दा प्रभाव सबैलाई पर्ने योग छ। मन प्रसन्न र हल्का रहनेछ। सगभाइबाट टाढा रहने खालको योग पनि रहेको छ भने इष्टमित्रहरूले साथ र सहयोग गर्ने योग राशिमा संकेत देख्न सकिन्छ। मांगलिक कार्यमा सरिक हुनुपर्ने योग छ। धर्म कर्ममा रुचि वृद्धि हुन्छ तर 12 चन्द्रमा भएकाले अलिकति केही विशेष ध्यान दिनु अनावश्यक, खर्च पनि वृद्धि रहने योग छ। लग्नमा बृहस्पति तर यतिखेर हेर्दा 8 राहु छ। नसाको समस्या, आँखा दुख्ने समस्याहरू सताउन सक्छ। ओम राम राहवे नाम मन्त्र जप गर्नु तपाईँको लागि शुभ हुन्छ। गर्दै आएका कामबाट सफलता मिल्नुका साथसाथमा धार्मिक क्षेत्रमा मन जान सक्छ। पशु चौपाएर कृषि व्यवसायमा राम्रो छ। ग्रहको हिसाबमा हेर्दाखेरि आजको दिनमा दौड़धूप खेलकुद व्यायाममा दिन व्यतीत छ। आजको दिनमा अलिकति काम गर्नमा आलस्यपनहरू वृद्धि रहने भएकाले विशेष सावधानी अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ। मान सम्मानमा वृद्धि हुँदै जाने युग छ। तपाईँको लागि काममा अलिकति असफलताहरू रहने सहयोगहरू देखिन्छ। तपाईँको लागि काममा सफलताका योगहरू सँगसँगै मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। सातौं घरको चन्द्रमा र सूर्यले राज्यको युक्त ग्रहहरू बनाएका छन्। प्रेम अचानक प्रेममा मन जान सक्छ अथवा विपरीत लिङ्गहरूसँगको आकर्षण प्रेमको सम्बन्धहरू प्रगाढ रहन सक्छ। नयाँ प्रेम प्रस्तावहरू पनि आउन सक्ने योग छ। आजको दिनमा बोलीलाई यसो ख्याल गर्दाखेरि तपाईँको लागि अलिकति केही स्वास्थ्यमा गडबडी काममा रूकावटहरू जस्ता समस्याले सुताउन सक्छन्। अलिकति तपाईँको बोली र व्यवहारमा केही अलि असहज वातावरण हुन सक्ने योग छ। कारण छैटौं चन्द्रमा शत्रु कारक छन् भने तेस्रो राहुले अलिकति केही समस्या स्वास्थ्य र नसामा पनि आउन सक्छ। गर्दै आएका कामबाट पनि सफलता मिल्छ। नराम्रा कामहरूबाट तपाईँ वञ्चित हुन सक्नु हुँदैन। आजको दिनमा मकर राशिको लागि भने पठन पाठनमा राम्रो छ तर अलिकति तपाईँको लागि खर्चिलो दिन पनि बन्न सक्छ। विद्या राम्रो हुँदा हुँदै पनि केही आफ्नै कारणले गर्दा बोलीको कारणले गर्दा कामहरूमा भने अलि असहज वातावरणको संकेत छ। लग्नमा राहु छन् भने यतिखेर चौथो चन्द्रमा दुईटै कारण बिग्रिएका छन्। अलिकति दोषयुक्त ग्रहहरू छन्। मुद्दाहरू पर्ने, जुटाहरू लाग्ने सम्भावना कुम्भ राशिको लागि देख्न सकिने योग छ। आजको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका तकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ? त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा छौ। हरेक दिन हामी 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग उपस्थित हुन्छौ र तपाईसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौ। हरेक दिन हामी तपाईसँग धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौ। हामीलाई दुईटा नम्बर छन्, 98453 97658 र 98142376। यो दुईटा नम्बरमा तपाईँहरूले फोन गरेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लाग्नुपर्ने हुन्छ। यतिखेर तपाईँ जिज्ञासु भन्न सक्नुहुन्छ, एउटा कुरा भन्न मन लागिहाल्यो, हामी खानबारीमा हुँदै गर्दा धेरै कुराको अनुभव छ हामीलाई, तपाईँहरूले भन्नुभएका कुराहरूको अनुभव होइन। अष्ट चिरञ्जीवीको दिन हरेक साल पूजा लगाउँछ गुरु, ग्रह शान्ति हुँदैन भन्नुहुन्छ। अष्ट चिरञ्जीवीको दिन, अष्ट चिरञ्जीवीको पूजा यानि कि जन्मोत्सव होइन, जन्मोत्सवको दिन तपाईँले के गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ। जन्मोत्सव भनेको के हो भन्ने कुरामा भर पर्छ। तपाईँले जन्मोत्सव भनेको 8 जना चिरञ्जीवी पुरुषहरूलाई तपाईँले पूजा गर्ने, उहाँहरूसँग आशीर्वाद लिने, आयुको कामना गर्ने, मनमा सकारात्मक ऊर्जा प्राप्त होस् भन्न आज्ञा लिने अथवा उहाँहरूबाट आशा राख्ने हो। तर ग्रह शान्तिको अर्थ मलाई हिजो पनि भन्दै हुन्थ्यो एकजना कलले, मैले ठ्याक्कै बिर्सेँ, सप्ताहमा गएर चाहिँ मैले ग्रह कटाएको कति हजार दिएपछि ग्रह पनि चैत्रै हुन्छ अरे भन्नुभयो मलाई, त्यो पनि अलिक सुहाएन। अनि अर्कोजनालाई भन्दै हुन्थ्यो के अरे सप्ताहमै गएर त्यही वाचन गर्ने गुरुले मेरो ग्रह कटाइदिनु भयो भन्नुभयो। त्यस्ता क्या जसले कटाए पनि नि काम गर्ने हो होइन। मैले फेरि पनि भने तपाईँको घरमा खेत छ भने एक कट्ठा खेत जोत्नलाई कति घण्टा लाग्छ भनेको टाइमिङ हुन्छ क्या। त्यस्तै पनि तपाईँहरूको राहुको जप गर्न कति घण्टा लाग्छ, शनिको 23,000 पल्ट जप गर्न कति घण्टा लाग्छ, यी सबै कुराको लागि हिसाब किताब तपाईँहरूले गर्नुपर्छ। गरिदिनु भयो भनेर छोडिदिने होइन, गर्नुभयो कि होइन आफूले विचार गर्ने हो, कति घण्टामा काम सक्नुभयो गुरुदेवले, त्यो कुराको पनि विषय ध्यान दिउँ। हामी कार्यक्रम ज्योतिष तर्फको व्यवसायमा छौ, यतिखेर हामी खानपारीबाट तपाईँहरूसँग छौँ। आज भर्खरै मलाई म्यासेज आएको छ, आज हाट बजारमा पनि आउनु भएको छ मान्छेहरू, त्यही भएर नाम टिप्न आइरहनु भएको छ है, रेडियोबाट भनिदिनु भएको छ। हामी भोलि पनि तपाईँको प्रत्यक्षमा बस्नेछौँ। अब आज त यसै पनि हाट बजारमा आउने मान्छे आउनुहुन्छ अरे खानबारीमा, मैले सुनिअनुसार भर्खरै जानकारी भइहाल्छ। भोलि आउनुहुन्छ कि आउनुहुन्न, भोलि आउनु भएन भने फेरि हामी पर्सि बस्दैनौँ, अनि भोलि आउनुभयो भने हामी पर्सि बस्छौँ, पर्सि पनि धेरै आउनुभयो भने अनि फेरि पर्सिकै कार्यक्रममा भन्छु, भोलि केही पनि भन्दिनँ म है। तर खानबारीमा छौँ, धेरै सज्जनहरू आउने तयारी गर्नुभएको छ, चिना कसैको बाँकी छैन भन्दा पनि 3 जनाको चिना बाँकी छ है, त्यो 3 जनाको बाँकी भन्दा अरू कसैको पनि चिना बाँकी छैन। हाम्रो ढगबहादुर विष्णुके भन्ने व्यक्तिको पनि चिना तयारी भएको छ, लिन आउनुहोला। अब रामनाथ सरको त कार्यक्रम सुन्नुहुन्छ, दैनिक आइरहनु भएको छ, उहाँलाई पर्खिरहेका छौँ। अनि भोजपुरबाट के अरे चैनपुरबाट एकजना ग्रुपको चिन्ह बाँकी छ, 3 चिटे चिना, उहाँलाई फोन भएको छ, भोलि आउने यस्तो कुरो गर्नुभएको छ। अब को हुनुहुन्छ चिना बनाउन, कसैको बाँकी छैन चिना, 2-3 जनाले मात्र लानु बाँकी छ, अरू सबैको चिना, उहाँहरूसँग पनि फेरि फोन सम्पर्क भइरहेको छ है, फोन सम्पर्क भइरहेको छ। त्यसो भएको होला तपाईँहरूले के गर्नु पर्यो भने प्रत्यक्ष रूपमा हामीलाई भेटेर आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको लागि खानबारीमा अब समय टन्नै छ, मान्छे कोही आउनु भएको छैन। हिजो पनि हामी लगभग 4 बजे पछाडि चिना हेरेनौँ भनेको हिजो पनि कमी आउनु भयो, अब आज पनि आउनु भएन भने आज चाहिँ अलिकति के छ भने हाट बजार लाग्छ, दिङ्बाबाट मान्छे हिँडिसक्नु भएको छ अरे भन्ने खबर आएको छ। अब हेरौँ कति आउनुहुन्छ र भोलि अन्तिम दिन नहोस्, पर्सिसम्म बस्न पाइयोस्, तपाईँहरूसँग भेटघाट हुन पाओस् भन्ने हाम्रो आशा हो। अब कोही हुनुहुन्छ आउन चाहनुहुन्छ भने छिट्टै गरेर आउनुहोला, कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, स्वागत मलाई गर्छु। राधे राधे हजुर।
1: हजुर गुरु, राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म खोटाङबाट सुमन कार्की।
0: सुमन कार्की खोटाङ कहाँनिर?
1: खोटाङ गाउँपालिका।
0: खोटाङ गाउँपालिका भनेको गाईघाटबाट माथि आउँदाखेरि होइन, बाटोमा पर्दो रहेछ होइन?
1: हजुर, अलिकति जाने बाटो माथि
0: हो। हामी अस्ति नै पहिलोचोटि गाईघाटबाटको हनसी जाने बाटो आएका थियौँ, खोट्याङ गाउँपालिका रहेछ होइन त्यही हो नि त पालिका
1: हजुर हजुर
0: कुन रेडियोमा कार्यक्रम सुन्नुभएको छ
1: अहिले म रेडियो खोटाङबाट सुनिरहेको छु
0: बसिरहेको छ आज कार्यक्रम
1: हजुर मजाले घन्किरहेको
0: छ होइन कति दिन रेडियो घन्किएन
1: यो मैले चार पाँच दिन भयो सुनेको मजाले बजिरहेको छ त गुरु
0: अनि तपाईँले हाम्रो कार्यक्रम सुन्न थाल्नुभयो जम्मा पाँच छ दिन मात्रै भयो
1: होइन म अलिक यतातिर काममा बिजी थिएँ अनि त्यही भएर सुन्न पाएको थिइनँ लामो समयपछि हिजो चाहिँ अस्ति पाँच छ दिनपछि सुन्न थालेको
0: ए जस कार्यक्रम बजिरहेको छ भने चाहिँ हामी पाँच छ दिनपछि सुन्दै गर्दा हामी कहाँ छौँ थाहा पाउनु भएको
1: छ अहिले ठ्याक्कै थाहा भएन हिजो चाहिँ भन्दै हुनुहुन्थ्यो बिर्सिनु भयो
0: ए ल ठिक छ अहिले कसको बारेमा हेर्नुहुन्छ
1: म भान्जाको बारेमा हेर्न चाहन्छु
0: भान्जाको साल महिना कति समय भन्छ त
1: 2063 साल भाद्र 16 गते शुक्रबार
0: 63 सालको भन्दा 16 गते
1: हजुर शुक्रबार
0: कति बजे
1: 7 बजे
0: हजुर फोन डिस्कनेक्ट ए हजुर
1: हेलो
0: हजुर बोल्नु न हजुर म बोलिरहेको छु फोनमा अलिकति केही समस्या आयो जस्तो
1: 10:59
0: 10:59 बिहान कि बेलुका
1: बेलुका
0: कुन जिल्लामा भएछ जन्म
1: खोटाङ जिल्लामा
0: को यो मान्छे
1: मेरो भान्जा हुन्
0: भान्जी के अरे भान्जा कहाँ हुनुहुन्छ अहिले
1: अहिले यिनीहरू खोटाङले छ
0: सबर उहाँकै मम्मीसँग बोल्न पाउनुहुन्थ्यो यो 63 सालको भदौको 16 गते 10:59 जन्मिने भान्जाको लागि राशिको नाम ज्येष्ठा नक्षत्रको तेस्रो पावबाट नाम जो छ युवता अथवा युवराज नाम आउँछ बुढेको 11 होला है वृश्चिक राशि हुन्छ राज्य परेछ सरकारी जग्गामा साह्रै राम्रो पढाइमा अलिकति कमजोरी भयो राहु दृष्टि विनश्यति सर्वनाशाय राहवे राहुले देखेपछि सबै कुरा नाश गर्छ राहुले देखेपछि विनाश हुन्छ राहुले विद्यास्थानमा देखेको छ राहुको शान्ति गर्ने पूजापाठ गर्ने 18 वर्षदेखि संकटा सुरु भयो घरमा त बाहिर जान्छु मामा भन्नुहुन्छ होइन घर भन मान्नुहुन्न होइन
1: हजुर
0: पढेर के हुन्छ र पैसा कमाउने भन्नुहुन्छ होइन
1: हजुर
0: पैसा कमाउनुतिर ध्यान बढी हो संकट चलेको छ वैवाहिक जीवनमा सातौं घरमा चन्द्रमा निज भएर बसेको छ अलिकति यसले दोष दिन्छ सातौं घरको मालिक मंगल फेरि पञ्चमेशमा गएर बसेको छ जायसे सुतके मानी भवेत सर्वधनाधिप सदैव हर्ष संयुक्त नर सर्व गुणायत पैसा धेरै कमाउँछन् तर बिहाबाट दुःख हुन्छ भन्नु शास्त्रले है
1: हजुर
0: अब विवाहमा ध्यान दिनु पढाइमा ध्यान दिनु विवाहमा यस पानामा ध्यान दिनु सातौं घरमा चन्द्रमा निच हुँदा कहिलेकाहीँ पत्नीसँगको सम्बन्ध भोलि पत्नी राशि बिग्रिने अथवा त्यस्तो के हुन सक्छ राहुले विद्यास्थानमा दृष्टि गरेको छ एकादश स्थानबाट त्यसो हुँदा राहुको पनि शान्ति गर्ने पूजापाठ गर्ने अहिले संकट चलेको छ संकटको शान्ति गर्ने कहिलेकाहीँ यो संकटले कस्तो खालको संकट छ मिनको संकटले मुद्दाहरू पर्ने मामला पर्ने झगडा पर्ने हुन्छ केही भयो
1: अहिलेसम्म त भएको छैन गुरु
0: नहोस् आशीर्वाद छ तर एकचोटि शान्ति राम्ररी गर्नु है त
1: हजुर बुबा आमासँग कस्तो सम्बन्ध छ
0: बुबा आमासँग राम्रो छ ठिकै छ नराम्रो छैन
1: हजुर शुभ अङ्क शुभ रङ भनिदिनु
0: सबैभन्दा राम्रो चाहिँ जिरो अङ्क राम्रो हुन्छ रातो रङ पूर्व दिशा राम्रो हुन्छ अहिले छुट्टिन्छ राधे राधे
1: राधे राधे
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं हामी तपाईँसँग भएका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं हामी तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ हामी नियमित रूपमा तपाईँहरूसँग भएका विशेष जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छौँ कोही जिज्ञासा हुनुहुन्छ कुन जिल्लाबाट हुनुहुन्छ उहाँलाई पनि म कार्यक्रममा स्वागत गरिहाल्छु राधे राधे हजुर
2: गुरु राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म यता डोटीबाट हजुर
0: डोटीबाट हजुरको शुभ नाम
2: हेमन्त बहादुर विष्ट हजुर
0: हेमन्तजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ
2: म यता स्मार्ट एफएमबाट हजुर
0: दैनिक रूपमा सुन्नुहुन्छ रेडियो स्मार्टबाट डुटी
2: दैनिक रूपमा गुरु
0: आज कसको बारेमा चाहनुहुन्छ
2: हजुर म छोराको बारेमा गुरु
0: छोराको साल महिना गते समय भनिदिनु त
2: 2077 साल गुरु
0: हजुर
2: असोज महिना
0: हजुर
2: असोज महिनाको 13 गते
0: हजुर कति बजे?
2: साँझको 9:12 गतक।
0: 9:12 साँझ। कुन जिल्लामा भयो जन्म? को यो मान्छे?
2: मेरो छोरा हजुर।
0: के भएको जन्म हो तपाईँको छोराको?
2: मङ्गलबार गुरु।
0: 77 साल असोजको 13 गते मङ्गलबार 9:12 साँझ हो
2: हजुर।
0: 2077 सालको असोजको 13 गते 9:12 साँझ होइन, राति होइन। छोराको नाम सुदीप नाम आउँछ, कुम्भ राशि हुन्छ, लग्नमा राहु असाध्य कुरो। कसरी सम्हाल्नुहुन्छ छोरालाई? धेरै उन्मत्त छ, राहु चलाएको छ 12 वर्षमा, राहु लग्नमा छ, असाध्य शिरमा चोटपट लाग्छ, दाँतमा समस्या आउँछ, एकरो भेडो जिद्दी स्वभावको हुन्छ छोरा। अरू केही छैन, राहुको शान्ति गर्नु, अलिक घरमा धर्म कर्म पूजापाठ भएन केही छ घरमा? कहिले गर्नुभएको छ पूजापाठ? गरिरहन्छु गरिएको छैन। के भने त नि फेरि गरेको छैन भनौँ न, कहिले कहीँ त सत्य, कहिले चाहिँ सत्य कुरा बोलिदिनु न क्या। कति ढाँट्नुहुन्छ? ढाँट्दा ढाँट्दा ढाँट्दा जिब्रे कुहिने बेला भइसक्यो सबैको, होइन
2: हजुर।
0: यो अलिकति राहु भन्ने ग्रह चलेको छ, राहुको शान्ति गर्नु, राहुको पूजापाठहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ। ग्रहहरू अलिकति बिग्रेका छन्, शान्ति स्वस्ती पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है
2: हजुर।
0: अब यो ग्रहको शान्तिहरू गरेर ग्रहको पूजापाठहरू गर्ने, ग्रहको उपासनाहरू गर्दै अगाडि बढ्ने तपाईँको लागि राम्रो हुन्छ। राहु छ, राहुकै शान्ति गर्नु, अरू केही गर्नु पर्दैन राहु मात्रै है त
2: हजुर। पढाइ कस्तो हुन्छ गुरु? राहुले बिगार्छ
0: त? राहुले बिगारिन्छ पढाइ, त राहुको लागि शत्रु संकटारा राहुमा पढाइ त पुरै ढुट्टै हुन्छ है।
2: शुभ अङ्क शुभ रङ गुरु?
0: 0 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो छ है। पहिलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
2: घरको वास्तु कस्तो छ गुरु?
0: वास्तुको लागि पनि राम्रै छ, नराम्रो छैन, ग्रहहरू ठिकै छ है। ए प्रभु
2: हजुर हजुर,
0: छुट्टियौँ ल, राधे राधे।
2: ल राधे राधे गुरु हजुर।
0: कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिने प्रयासमा गरिरहेका लागिरहेका छौँ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हरेक दिनको पञ्चाङ्गहरू तपाईँलाई श्रवण गराउन, राशिफल श्रवण गराउन नेपालभरिका रेडियोबाट साथ दिएका छौँ। नेपालभरिका रेडियोको स्टेशनहरूले हामीलाई साथ दिनुभएको छ। यो कार्यक्रम नेपालभर बजोस्, सबैलाई पञ्चाङ्ग तिथि राशिफल जानकारी होस् भन्ने कुरामा चाहिँ हामीलाई साथ दिनुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। दिपेश खत्री भोजपुरबाट, ज्योतिष दर्पण कार्यक्रम बजेको छैन भन्ने हुनुहुन्छ, आज कार्यक्रम नआउने कुराको जानकारी गराउँछु, सायद उहाँले हाम्रो पात्रबाट सुन्दै हुनुहुन्छ होला। दुर्गा रन पैणीजीले अर्को कमेन्ट गर्नुभएको छ, आज कहाँबाट कार्यक्रम सुन्नुभयो दुर्गाजीले? आज रेडियो भोजपुरमा त कार्यक्रम बजेको छैन भन्ने मलाई स्टेशनबाटै जानकारी प्राप्त भएको छ, तर उहाँले कहाँबाट सुन्नुभयो थाहा भएन, उहाँको कमेन्ट पढिहाल्छु। जय श्रीमनारायण गुरुदेव, म दुर्गा रन पहिली रेडियो भोजपुरबाट ज्ञानको भण्डार रेडियो सनातन सुनिरहेको छु भन्नुभएको छ। आज भोजपुर बजेको छैन, कहाँबाट सुन्दै हुनुहुन्छ यसो दुर्गाजीले खबर गर्नु है। जिज्ञासा, अहिले सड़कदेखि सदनसम्म व्यापक छलफल भइरहेको बाँदरको बारे, एक थरी मार्ने र अर्को थरी भन्नाले हामी पनि मार्न हुन्न, अर्को थरी भन्नाले हामी पनि हामी पनि मार्न हुन्न भन्छौ, यसको समस्याको समाधान खोज्नुपर्छ भन्छौ र यस विषयमा हजुर र धार्मिक ग्रन्थको यथार्थ के छ र के हो यो हजुरको मुखारविन्दुबाट हजुर सबैलाई ज्ञान हुने गरी प्रश्न पारिदिनु हुन अनुरोध गर्दछु। राधे राधे गुरुदेव। अब यो सबैभन्दा पहिले तपाईँ, हामी, हाम्रा बा, हाम्रा हजुरबाहरू तिनै ठाउँमा बसे, तिनै ठाउँमा बाँदर लागेन, हेर्नु है एकदम समस्या। अब आजभोलि बाँदर अचकाली लाग्न थाल्यो, कारण के हो भने पहाड़ी क्षेत्रमा अलिकति व्यापक तालले मान्छे छैनन्, बाँदर मारेर बाँदरको समस्या हुँदैन हजुर। कति मार्ने बाँदर आकाई गर्छन् के, यो बाँदर हाम्रो देशमा मात्रै हो, इन्डियामा छैन, छ त, चीनमा छैन, छ त, हुन्छ बाँदर। बाँदर मार्नु पहिलो कुरो पाप हो, हामी फेरि भन्छौँ हनुमानको स्वरूपमा भन्छौँ फेरि हामी, अझ त अर्को हुन्छ लङ्गुर, त्यो त साक्षात हनुमानको स्वरूप होइन, अनि हाम्रा पुर्खा पनि भन्छौँ हामी एक शरीरले, अब यो कुरो मार्ने कारण हामीबाट कहिल्यै हुँदैन। के भएको मान्छेले के बुझेनन् भने नि, हाम्रा बा हाम्रा हजुरबा हाम्रा बुढो हजुरबाले त्यही ठाउँमा गरी खाए, हामी अहिले यस्तो अट्टकट्ट भयौं, तपाईँ हामी स्वच्छ छौं, तर त्यही ठाउँमा अब बाँदरले असत्य हैरानी गरायो। कारण के हो भने त्यो बस्ती सकियो। कारण यो पहिले हाम्रो हजुरबाको पालामा, मेरो पालामा, तपाईँको पालामा, मेरो बाबाको अथवा पिताजीको पालामा एउटा गाउँमा 50 घर हुन्थ्यो भने अब त्यो गाउँमा 5 घर छ, अनि बाँदर कहाँ जाने त भन्नु त। मेरै कुराकानी गर्छु, मेरो जहाँ म जन्मिएको थिएँ त्यो थलोमा म हामी हुन्जेलसम्म बाँदर आएन। हामी अहिले चितवनको बसाई भाउ, त्यतातिर भए पनि त्यो अहिले बाँझो बाँझो भयो, त्यहाँ पुरै घरभरि बाँदर बस्छ भन्नुहुन्छ त्यहाँका मान्छेहरूले फोन गरेर। अब त्यसलाई मारेर हुन्छ? मान्छे वृद्धि गर्नु पर्यो, मान्छे बस्नु पर्यो भनेको पहाड भनेर हेला गर्न भएन, सबै मान्छे तराईमा थन्किन भएन, होइन। यसको लागि राज्यले बाँदर मार्ने होइन, गाउँ गाउँमा विकास, गाउँ गाउँमा योजना, गाउँ गाउँमा चाहिँ स्वास्थ्य शिक्षा अनिवार्य हो क्या। मान्छे पुरै एक दिन नखाएर बस्न सक्छ तर एक दिन बिरामी भएर बस्न सक्दैन। त्यसो भएको हुँदा गाउँतिर बढी बजेट प्रदान गरेर हरेक गाउँमा ठुल्ठूला हस्पिटल, ठुल्ठूला ट्रमा सेन्टर, ठुल्ठूला विश्वविद्यालयका कलेजहरू, राम्रा दक्ष शिक्षक अनुभवी डक्टरहरू राखिदिने हो भने हेर्नुहोस् है, पहाड़तिर तपाईँको त्यही खेत खनेको छ, त्यही कोदो बारीमा काम गरेको छ, त्यही धानबारीमा काम गरेको छ, त्यो मान्छे 100 बाँच्नुहुन्छ हाम्रो बा हजुरबाहरू। हामी तराईमै गयो, धुलो खाइयो, हामी अब 60 पछि कक्राको गुरु हुन्छ होइन। यति सबै कुरा थाहा पाउँदा पाउँदै पनि हामी फेरि के गर्छौ, त्यही बजाएर खोज्छौ। यो अलिकति यो भएन क्या, यो बाँदर मार्ने होइन, होइन बाँदर मार्ने हुँदैन। धार्मिक ग्रन्थले पनि कुनै पनि चिजलाई हत्या नगर्नु भन्छ। हाम्रो शास्त्र कस्तो छ भने हामी रुखको पनि सम्मान गर्छौँ, पिपलको पूजा गर्नु है भन्छौँ हामी, हेरौँ त। हामी झारपातको पनि सम्मान गर्छौँ, दुबो पूजा गर्नु छ है, तुलसी पत्र पूजा गर्नु छ है, ल हेर्नुहोस् होइन, स्वामी खैर हरेक चिजको पूजा हुन्छ। यति भएन ढुङ्गालाई हामी शिला भनेर पूजा गर्छौँ, घर बनाउँदाखेरि सबैभन्दा पहिले तलपट्टि 5 ढुङ्गा पूजा गर्नुपर्छ, शिला होइन, शालग्राम, अब शिला ढुङ्गो, अब शालग्राम पाउने ठाउँमा शालग्राम राख्ने परम्परा छ, राम्रो हो, तर त्यो शालग्राम राखे घरमा माछा मासु सकभर नखानु भन्छु म। अनि त्यही शिलाले कहिले काहीँ छोरी मान्छेको मांगलिक दोष कटाउनु पर्यो, वैवाहिक दोष कटाउनु पर्यो भने त्यही ढुङ्गासँग सम्बन्ध गाँसेर त्यो शिलासँग पूजा गरेर दोष कटाउनु भन्छौँ। ढुङ्गाको पनि पूजा छ, सर्पको पनि पूजा छ, हामी हरेक जन्तुको, कागको पनि पूजा गर्छौँ, हामी कुकुरको पनि पूजा गर्छौँ। अनि हामी यति धेरै प्रकृति पूजक भएको मान्छे बाँदर मार्न हुन्छ भन्नुहुन्छ? यो बिस्तारै बिस्तारै सनातन सखा पार्ने परम्परा हो, यो सनातन माथिको यो दावा हो। ख्याल गर्नुहोस्, जुन ठाउँमा मन्दिर मठहरू छन् त्यहाँ बाँदरको लड्को लाग्छ, जुन ठाउँमा शक्ति छ त्यहाँ बाँदर आउँछ, जुन ठाउँमा बाँदर लाग्छ त्यो ठाउँमा एउटा केही न केही तत्त्व छ। पहाड भनेर हेला गर्नुहुन्न, सबै पहाडमा बाँदर नलाग्न सक्छन्, सबै मन्दिर भएको ठाउँमा बाँदर नआउन सक्छन्, तर जुन ठाउँमा बाँदर आउँछ त्यो ठाउँमा साक्षात भगवानको बास हुन्छ। राधे राधे, धेरै बोलिन, यति भने कार्यक्रम ज्योतिषर्पणको व्यवसायमा एकैछिन छोटो विश्राम, विश्राम पछि उपस्थित हुन्छ, सँगै रहनु होला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म अनि संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। हामी एउटा कुरो भनिहाल्नु है, धेरै भक्तहरूको एउटा जिज्ञासा छ क्या, मलाई आज भर्खरै मात्र याद भयो है, र कुरो के याद भयो भने नि, जस्तै तपाईँहरूलाई के याद नहोस् अथवा के याद हुनु पर्यो भने अन्नप्राशन भन्ने गरिन्छ नि, हामी होइन, यो एकदम विवादित कुरा छ क्या। अन्नप्राशन कसले गराउने भन्ने कुरामा धेरै विवाद छ। जस्तै भनेको पहिलोचोटि भात खुवाउँदा कसले खुवाउने होइन, भात खुवाइ गर्दा आमाले खुवाउने हो भात होइन, आमाले खुवाउने हो। आमाको राशि र छोराको राशि सकभर चारौं आठौं र बाह्रौं परेन भने आमाले खुवाउनु, भएन भने हजुरआमाले खुवाउनु, त्यसमा पनि जुरेन भने चाहिँ बल्ल बुवा हजुरबाले खुवाउने हो। यहाँ के परम्परा छ भने खै मामाले खुवाउने के खुवाउने एकदम छ। आमाले अन्नप्राशन गराउँदा सबैभन्दा शुभ हुन्छ, वर्षभरि आमाले खुवाउने। तर एउटा के हो, अर्को कुरा के हो भने, घरमा वृद्ध हुनुभएको हजुरआमा हुनुहुन्छ, बुढी हजुरआमा हुनुहुन्छ भने वृद्धबाट शुरू गरौं त आशीर्वाद भनेर, त्यो पनि एउटा परम्परा, त्यो पनि ठिकै छ। तर यहाँ हुँदै हुन्न आमाले पहिलोचोटि खुवाउन भन्ने चाहिँ एउटा भ्रम हो। फेरि आमाले हुँदाहुँदै अथवा हजुरआमा हुँदाहुँदै आमाले नखुवाउनु आफ्नो टा मात्र, तर अन्नप्राशन आमाले खुवाउँदा फरक पर्दैन, मजाले खुवाउनुहुन्छ, वर्षभरि खुवाउने, पाँच वर्षसम्म बच्चा खुवाउने आमा, सायद चाहिँ आमाले गर्न नहुने, कस्तो परम्परा हो के बुझ्नु भयो भने, सोझो हिसाबले तिनै आमाले पाँच वर्षसम्म लिटो भात खुवाइरहँदा चाहिँ हुने रे, पहिलोचोटि भात खुवाउँदा चाहिँ ए लु लु लु हुँदै हुन्न रे, तर सकभर पहिलोचोटि बच्चालाई अन्न मुखमा पार्दा, दाल मुखमा पार्दा होइन, राम्रो साइजको दिन पार्नुपर्छ, हेराउनुपर्छ, समय हेर्नुपर्छ, कता फर्किने हेर्नुपर्छ, अनि सकभर राम्रो जुरेको मान्छेले खुवायो भने त्यसको सधैँभरि राम्रो हुन्छ भन्ने कुरामा हामी लागेर त्यसो भनेका हौ। त्यसो भएको हुँदा तपाईँहरूले अन्नप्राशन खुवाउँदाखेरि विशेष ध्यान दिनुहोला है, यो कुराको जानकारी गराए। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ, र हामी लामो समयदेखि तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान समितिका धेरै भन्दा धेरैका जानकारीहरू पनि दिने प्रयास गर्छौ। धेरै भक्तहरूले दिङ्ला आउनु छ भने हल्ला चलाउनु भएको छ, दिङ्लाको आए नहुने भयो। हामी यतिखेर खानबारी सङ्घको सभामा छौं, हामी चैनपुर पनि चिनाएर आउँदैनौ, मलाई चैनपुरबाट पनि यता आउनुहुन्छ र भन्नुभएको छ। हामी चैनपुर दिङ्ला कतै नगइकन, सम्भवतः हामी झापा इटहरी कतै नगइकन हामी यसपालि सिधै भरतपुर फर्किनुपर्ने भएको छ। धेरै दिनको बसाइ भयो, कतैबाट फोन आएको छैन, हाम्रो माइन्ड मेकअपले अब भरतपुर ताकिसकेको छ। अब छिटै गरेर हामी भरतपुर फर्किने हो, आज भोलि र पर्सि खानबारीमा भेट्न सक्नुहुनेछ, आउन सक्नुहुन्छ। अहिले कोही जिज्ञासा लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ, कति दिनदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, आज कसको बारेमा हेर्नुहुन्छ बुझिहालौँ। राधे राधे
1: राधे राधे गुरु,
0: कहाँदेखि भगवान को बोल्दै हुनुहुन्छ? शङ्खुवा सभाको खराङ,
1: हजुर,
0: यो चैनपुर नगरपालिकाबाट,
1: हजुर हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ? बाटामा हुनुहुन्छ?
1: मैले हिजो नै टिकट लिइसकेछ।
0: के अरे तपाईँको नाम?
1: शारदा खड्का।
0: शारदा खड्का,
1: हजुर।
0: अहिले कहाँ आइपुग्नु भयो कि? अब नाटेघरबाट
1: आउँदैछ,
0: चैनपुरबाट
1: यहाँ रोडमा निस्केर बसिरहेको छौँ, आइपुग्नु आँटो।
0: हजुर मात्रै आउने कि अरू पनि?

0: भएको छ त्यहाँबाट?
1: हामी तिनजना मात्रै छौँ गुरु।
0: जम्मा तिनजना आउँदै हुनुहुन्छ?
1: हजुर।
0: अरू आउने कुरो छैन?
1: जुन त भनेकै हो, अब उहाँहरू बर्खा लागेर नभ्याएर होला गुरु कामले।
0: ए, यो बेला बर्खामा काम के हुन्छ यो यो जिल्लामा? जस्तै
1: रोपाई रोपाई गर्दै छौँ गुरु।
0: अनि अहिले यो साउने के अरे असारे बाली सुरु भइसक्यो?
1: रोपाई हिजोदेखि रोपाई थालेको छ।
0: ए, भनेपछि हामीले साइज त अलिकति नराम्रो हेरेछ है क्या है?
1: होइन गुरु, एकदम मलाई घर परिवारबाट जानु, हामी रोपाई गर्दै गर्छौँ, तिमीहरू जानु भनेर पठाउनु भयो बुवा आमाले।
0: भनेपछि यहाँ खाँदबारीमा यसपालि मान्छे अलिक कम हुनुको कारण चाहिँ खेतीबाली बढी भएर हो?
1: रोपाई धमाधम छ हाम्रोतिर त।
0: एउटा घरको रोपाई कति दिन भ्याइन्छ? 5 दिन भ्याइन्छ?
1: हाम्रो त 15 दिन लाग्छ गुरु।
0: कति कट्टा खेत छ
1: हाम्रो? अब पानी अहिले अलि कम पनि छ, 10 साथी बिउ छ यति अघि जेठमा रोप्ने चाहिँ।
0: भनेको कति मुरी धान फल्छ?
1: धान बाँदरले खान्छ, अब अलि रुखपातहरू बढी बढेर हुन्छ नि गुरु, 10 साथीको बिउमा 30-35 मुरी हुन्छ, अब अलिक पाखो पाखै पर्छ।
0: भनेपछि अब अरू पनि यसो आजको लागि आज चाहिँ एक दिन रोपाई नगरौँ, एक दिन गुरुलाई टाइम दिउँ भनेर भेटेर आउनु भयो भने भेट्न मिल्छ। अब त्यो रोपाई नै सबै कुरा पनि होइन, चिना पनि सबै कुरा होइन, मिलाएर आउनु पर्यो होइन?
1: आउँदैछु, मिलाएर रोपाई गर्नुहुन्छ उहाँ बुवा मम्मीहरूले।
0: ल, अब अहिले भन्नु त कसको बारेमा हेर्ने यहाँ चाहिँ?
1: छोरीको बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो?
1: 2070 साल भदौ 14 गते शुक्रबार 3:20 शङ्ख सभामै भएको गुरु जन्म।
0: 3:20 भनेको दिउँसो?
1: हजुर।
0: यही जिल्लामा हो?
1: हजुर।
0: छोरीको नाम चाहिँ केबाट नाम आउँछ? कृतिका, किरण कुमारी, किशोरी, के नाम राख्नु भएको छ?
1: कृतिका राखेछ गुरु।
0: कृतिका नाम मिल्यो, मिथुन राशि छ, 10 दिन जन्म, लग्न धनु लग्न छ, लग्न कुमारीको बृहस्पति 7 राम्रै छ, कालसर्प एक परेछ, नागपाश चन्द्र धारण गर्ने, राति बोले बोले गर्ने, पढाइमा अलि अल्छी भयो, दिमाग चाहिँ साह्रै राम्रो है, पढाइमा अलिकति कमजोरी भयो, राहुको दृष्टि छ, फेरि यतिखेर 19 वर्षसम्म राहु भन्ने गरेर पनि चलिरहेको छ, राहु सर्वनाश है, राहु अलिकति बिगार त छुच्ची पनि छिनाल भोलि होइन, पहिले भन्दा राहु कालसर्प एक छ, यसलाई नागपाश चन्द्र धारण गर्नुपर्छ, अहिले आउनु होला, यहाँ रहेछ भने कवचहरू लाएर जानु होला होइन, गजकेश्वरी परेको छ, मंगलबार व्रत भन्नुपर्छ, 8 मंगल छ, मांगलिक परेको छ, 8 मांगलिक मंगल तपाईँ नीच मंगल छ है, एकदम ध्यान दिनुहोला, यसले वैवाहिक जीवनमा एकदम बिहाको कारणले गर्दा यो मान्छेको जिन्दगी बर्बाद हुन्छ, तपाईँले 8 मांगलिकमा मैले अहिलेसम्म बिहा मिलेको देखेकै छैन अहिलेसम्म, बुझ्नुभयो? धेरै कुरामा समस्या हुन्छ मंगलबार व्रत भने, अब प्रतिमा विवाहहरू गर्ने गर्दा गर्दै पनि कहिले काहीँ बिग्रिन्छ, एकदम ध्यान दिन्छ, 8 मांगलिकलाई कटाउन धेरै गाह्रो छ, कि सौता आउँछन् कि सौता भाटामा पुगिन्छ कि केही न केही गडबडी हुन्छ, ध्यान दिनुहोला, अहिले राहु चलेको छ, राहुको शान्ति गर्ने, राहुको पूजापाठहरू गर्ने, कालसर्प एक परेको छ, नागपाश चन्द्र धारण गर्ने, मंगलबार व्रत बस्ने राम्रै हुन्छ, रातो रङ राम्रो, पूर्व दिशा राम्रो हुन्छ, 5 राम्रो हुन्छ है?
1: हजुर। कति वर्षसम्म यो राहुको
0: उन्नाइस वर्ष बिग्रिने बेलै हो, फेरि अहिलेदेखि सुरु भएको छ, अहिले ग्रह सुरु भइसकेको छ, अहिले ग्रहमा राम्रो छैन, राहु छ अहिले, छुच्ची मान्छे, मोबाइल अहिलेदेखि बन्द गर्नुहोला, धेरै कुरोमा ध्यान दिनुपर्छ, नभए गाह्रो छ हजुर।
1: हजुर। अनि घरको वास्तु कस्तो छ गुरु?
0: घरको वास्तुको बारेमा खाना पकाउने ठाउँ उल्टो छ, खाना पकाउने ठाउँ उल्टो छ, अर्को कुरो आग्नेय कोण भन्छ नि, पूर्व फर्किँदाखेरि दाहिने हातको कर्नरमा त्यहाँ अलिकति फोहोर चिजहरू छ, अनि त्यहाँ चाहिँ मन्दिर पनि राख्नु भएको होला हो?
1: छ त गुरु।
0: मन्दिर आग्नेय कोणमा राख्यो भने अग्नि भए हुन्छ भन्छ, आगो लागि हुन्छ भन्छ, मन्दिर अलिकति आग्नेय कोणमा भयो भने अलिक अशुभ हुन्छ भन्छ, यसलाई अलिकति विशेष ध्यान दिनुपर्छ, ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्ने अनि बल्ल राम्रो हुन्छ है।
1: अनि हजुरबा
0: दाजुभाइ दिदी बहिनीसँग राम्रै सम्बन्ध छ, आमा बुवासँग राम्रो, अलिक बढी झर्किने क्या मान्छे हेर्दा फेरि कतै राम्री फेरि होइन, चिटिक्क बोले कि तर अलि रिस कडा भयो, पढाइ चाहिँ हुँदै भएन, राहुको दोष छ, छिट्टै गरेर पढाइलाई शान्ति गर्नु, अब आउँदै हुनुहुन्छ, यहाँ कवचहरू लिएर जाने, कालसर्पको शान्तिहरू गर्ने, सुनको सर्प बनाउनुपर्छ जोडी, अनि खोलाको तिरमा शिवको मन्दिरमा कहाँ गरौँ, घरमा गर्न हुँदैन सकभर होइन, अनि त्यहाँ गएर पूरा रूपमा विधि गर्ने, शिवजीको मन्दिरमा गइयो भने खोलाको तिरमा गएर नाकको नागलाई दान गर्नुपर्छ खोलामा टेकेर पानीमा जमिनमा होइन पानीमा टेकेर भनेको पानीमा टेकेर खोलाको किनारमा गएर त्यहाँबाट संकल्प गरेर नागदेवतालाई उपासना गरेर त्यो सुवर्ण दान चाहिँ आचार्यले दान गरेपछि तपाईँको कालसर्प च्वाट्टे हुन्छ त्यसपछि परिवर्तन पुरै हुन्छ है
1: हजुर गुरु
0: अरू के छ
1: अरू
0: मैले भनिसकेँ त यो अब अलिबारमा बिग्रिने हो सकिने हो क्या अब मैले नाम भनिन होइन संकल्प सभामा यास इ दिएको मान्छे उहाँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला मलाई भन्नुभएकोले भन्नुहुन्छ यास इ दिएको मान्छे फर्स्ट विद्यार्थी दस क्लासको आउनुभयो चिनाएर आउन मैले राहुल लागेको रहेछ यो मान्छेको पढाइ त ढुक्टो भएर बिग्रियो भने उहाँ एकदम सङ्कोच पर्नुभयो अनि न बिग्रेको भन्नु न राम्रो भन्नु फर्स्ट भएको विद्यार्थीलाई एसएलसीमा एउटा विषयमा चाहिँ पुरै के भन्छ यान्जिकी आउँछ नि होइन त्यो आएछ बर्बाद भएन त्यो भनेको ग्रहले प्रभाव हो राहु त झन् छोरी मान्छेलाई त असत्य बिगार्छ नि हजुर अब यो केटाहरूबाट पनि जोगाउन गाह्रो हुन्छ धेरै कुरा छन् अहिले भरे सल्लाह गरौँ है अरू केही छ कि छुट्यौ
1: बाबा मम्मीसँग कस्तो हुन्छ गुरु सम्बन्ध
0: राम्रै हुन्छ तर एक वरि छ नि त फेरि कोहीसँग कुरो मिल्दैन मतलब क्या अलिक घमण्डी उसलाई भन्दै पनि खुसी उसको बारेमा एउटा कुरो पनि काटिदियो भने बर्बाद हुन्छ अब म पनि आज यही छुच्चो भए यसो भन्छ मलाई गुरुले भन्ने हुन्छ
1: देखेको कुरा भन्ने त हो गुरु कहिले
0: मलाई त केही फरक पर्दैन मलाई सबैले छुच्चो भन्दा केही फरक पर्दैन मैले देखाएको कुरा भन्ने हो चिना हेर्ने ज्योतिषले देखाएको कुरो हो नदेखा कुरा नहेर्ने कति कुराहरू हामीले भनेका कुराहरू नमिल्छन् ठिक छ तर तपाईँको समय ठिक छ भने यो कुरा समयमा 100% ग्यारेन्टी छ है
1: समय तपाईँले चिना नि हेरिसक्नु भएको नि त गुरु उहिले यहाँ भरतपुरमै
0: भरतपुर भनेको मैले तपाईँलाई तपाईँ भरतपुर आउनु भएको कि फोनबाट हेर्नु भएको
1: होइन नि ऊ के अरे नानीको बाबा अनि ठुली छोरीहरू सबैजना आएर नानीको पढाएरै हेरिसकेको भरतपुरमै
0: अनि मैले यो कालसर्पको शान्ति गर्नु भनेको थिएँ मान्थिन
1: भन्नुभयो
0: मङ्गलबारको व्रत भनेको थियो न
1: मङ्गलबारको व्रत बस्नु भन्नुभएको थियो अहिलेसम्म बसिरहेको थिएँ
0: सत्यभरि भन्छ जिन्दगी भएर राहु चलेको छ यसले पढाइ बिग्रिन्छ उत्ताउली हुन्छ नि भनेको थिएँ मान्थिन
1: भन्नुभएको थियो त्यो सबै कुरा भइरहेको छ व्रत पनि राखिरहेको छ उसलाई अब लाएको छैन गुरु त्यो त केही गरेको छैन
0: लाउनु हुन्न नि फेरि राम्रो राम्रो खर्च हुन्छ पैसा लाग्छ छुट्यौँ भरे कुरा गर्ने
1: शान्ति गराइदिनु भनेर पाँचजना गुरु राखेर अनि पोर शान्ति गराइदिने
0: ठिक छ अहिले यहाँ आउनु नि भेटौँ है त
1: हुन्छ गुरु राधे
0: राधे राधे हामीसँग कार्यक्रममा हुनुहुन्थ्यो सुनिहाल्नुभयो सबैले एकचोटि भरतपुरमा गएर पनि चिना हेराएर आइरहने मान्छे फेरि पनि आइरहनु भएको छ भनेको मैले अस्ति पनि भनेको थिएँ खाँदबारीमा हामी 77 आउँदा जति बेला चिना हेराउनु भएको छ त्यो सबै मान्छे लगभग आउनु भएको छ कोही कोही छुट्नु भएको छ अनि प्राय फोनबाट हेराउने सबैले भेट्नु भएको छ अनि मैले भन्छु क्या अस्ति भर्खर हेराएको होइन किन हेराउनु होइन गुरु यसबाट आएको होला फेरि यस्तो केही छ कि होइन उहाँलाई एउटा क्या बागगुरुले केही भनिदिइहाल्छ कि नराम्रो कुरा भनेर चाहिँ डर लागेर आइहाल्नु हुन्छ अनि अर्को कुरा एउटा भन्ने मन लाग्यो होला कुरोमा कुरो चलिहाल्यो मान्छेलाई रेडियोमा चाहिँ जस्तै अहिले मैले त्यही नानीको पनि राहु छ के छ होइन माङ्गलिक शान्तिहरू गर्नु कवचहरू लाउनु औँठीहरू लाउनु के भने नि होइन यो सबै भनेको सुन्नु हुँदो रहेछ तपाईँको घरमा अनिखेर चाहिँ यहाँ आउनुहुन्छ मलाई भेट्नलाई अनि कोही कोही मान्छेको त हेर्नु न कस्तो महालक्ष्मी परेको छ राज्य परेको छ विद्या राम्रो छ सबैको ठिक छ नि त होइन सबै राम्रो छ सर चिना खोलो सबै राम्रो भएछ के भन्ने त नि लग्न हेरो लग्न राम्रो छ धनेश हेरो धनेश राम्रो छ पराक्रम हेरो पराक्रम राम्रो छ चतुर्थेश हेरो चतुर्थ राम्रो छ भनेपछि कुण्डलीमा भएका नमांस कुण्डली लग्न कुण्डली मैले प्राय दुईटा कुण्डली मात्र हेर्छु अनि त्यो कुण्डलीमा प्राय बिग्रेको ग्रहहरू हुँदैन अनि अहिले पनि राम्रो गरेर चलिरहेको छ पढाइ पनि फर्स्ट भइरहेको छ सर हेरो कति बेर लाग्छ त नि दुई मिनटमा त चिनाको कुण्डलीहरू हामीले मेरो आँखाले भ्याइसक्छ हेरेर अनि सबै सबै सबै सबै सबै ठिक छ केही शान्ति गर्नु भने राम्रो छ है केही छ भनौ नि अनि यति कुरो अरू नभनिदिने मैले भने नि पढाइ पनि राम्रो हुन्छ बिहा पनि राम्रो हुन्छ स्वास्थ्य पनि राम्रो हुन्छ भोलि पारिवारिक अवस्था पनि राम्रो हुन्छ सन्तान पनि राम्रो हुन्छ परिवार राम्रो हुन्छ पैसा राम्रो हुन्छ नराम्रो के छ र भन्ने सबै राम्रो छ अनि अरू भनिदिन्न गुरु भन् अरू के भनिन्छ नि होइन यो धेरै धेरै नराम्रो सुनेपछि मान्छेलाई धेरै बेर हेरिदिइराखेको हुन्थ्यो गुरुले होइन एकछिन बोलिदिइराखेको हुन्थ्यो अब के बोल्ने सबै राम्रो छ जस्तै बिग्रिएका मान्छेलाई फेरि टाइम लाग्छ क्या चिनाहरूमा, यो पनि शान्ति गर्नु भनौँ, बुझाएको छ यो पनि व्रत भनौँ भनौँ, बुझाएको छ यसरी गर्नु है भनेर बुझाएको छ, मान्छेले कुरो बुझेको छैन अनि फेरि त्यति भयो, फेरि घर जान्छन् मान्छे, फेरि भोलिपल्ट फेरि गुरु म त फेरि आज आएको बुझिन नि हिजोको त होइन। अब त्यही भएर घरबाटै जिज्ञासा लिएर आउनु भयो नि सबैजना, बुढासँग बुढीसँग परिवारसँग बसेर यो यो सोधौँ भाइ भन्दा सबै कपीमा लेखेर ल्याउनु भयो भने सबैभन्दा उत्कृष्ट अनि रेकर्ड गर्ने मजाले लाने होइन। त्यसो गर्नुहोला, हामी शङ्कर सेवा खातबारीमा छौँ, हामीसँग निरन्तर मान्छे ठोकिनु भएको छ, निरन्तर जोडिनु भएको छ, किनभने हामीले गरेर हरेक पाइलाहरूमा उहाँको सफलता प्राप्ति भएको छ, यो चाहिँ ग्यारेन्टी दिन्छु म। मैले फेरि पनि भन्छु सबैको नहोला, 100 मा 10% बिग्रिन पनि सक्ला, आफन्तमा छ 100 मा 10 त बिग्रिँदैन है, 100 जनाको 10 जनाको त नमिल्दैन, जसको समय मिलेन उहाँहरूको समय मिलेन भने चाहिँ चिना केही पनि मिल्दैन, मैले बारम्बार भन्ने गरेको छु। त्यसो भए हुँदा तपाईँहरू पनि एकचोटि भनेको मानिदिएर व्रत बस्नु न, व्रत बस्दा तपाईँलाई पैसा लाग्दैन, त पैसा हुने, पैसा लाग्ने कुरो, ग्रह शान्ति गर्ने, बाहुन पढाउने, कवच लाउने, चिना बनाउने, सुनको सर्वदान गर्ने, यी खर्च होला, तर कम्तीमा मैले लिएको व्रत त उपासना गर्नु त्यो पनि सक्नुहुन्न, किन चिनाएर हेराउनु पर्छ हजुर होइन। अनि सोभर मैले भनेका जस्तै विवाहमा दोष आइरहेको छ भने मांगलिक दोषहरूको शान्ति गरिहाल्नुहोला, धेरै खर्च लाग्दैन होइन। अनि कामहरू गर्दै गर्दै गर्दै अगाडि बढ्नुहोला, कवचहरू धारण गर्नुहोला, ग्रहका रत्नहरू, प्राय मान्छेले राशिका रत्नहरू दिन्छन्, म चाहिँ ग्रहको रत्न हेर्छु, मान्छेलाई कुन ग्रहले नेगेटिभ ऊर्जा दिइरहेको छ, कहिले काहीँ यति राम्रो ग्रह छ, यति राम्रो व्यापार छ, सबै कुरा हुँदाहुँदै

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून नेपाल भित्रन ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसून भित्रने औषध मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुढा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरेको थियो। तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ। महासंघले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसूल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यस बेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 औद्योगिक क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालनमा छन्। महासंघले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौं श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 उद्योगले 88 करोड़ रूपियाँ भन्दा बढ़ी महसूल भुक्तानी गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमको आधारमा नगरी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै

0: सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयन लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै वहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम बोलोन लामा तथा 7 उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरतमणि छत्कुलले, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले इरानको 14 बुँदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि संचार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्तापछि शुरू हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण शुरू भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाड़ीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत 2 गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती पाउने 1 कतार र स्विजरल्याण्ड, पाउने 4 ब्राजिल र मोरक्को तथा भोलि बिहान पाउने 7 हैटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून नेपाल भित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 पराजय।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छैन।
5: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नशा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 0984-40-30-82।
6: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइ फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान 1 आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास््य केन्द्र वडा नम्बर 1, 2 बग्नहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनबट्टी वडा नम्बर 5, 3 टिपपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7 असार 4 गते, ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया नाम दर्ता आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके, खत्तेबाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
7: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
8: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
7: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
8: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
7: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
8: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
9: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
8: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-67-187 र 9869-54-78।
9: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरीगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त
3: तपाईँ मात्रै चुरोट स्मृती गाजा पुकार जाँड दारू खाइरहनु भएको छैन तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति पुकार सेम्बहार गाजा चुरोट खाइ दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त
2: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं निरोगी बनौ बचत गरौं आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश
5: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज

0: र आर्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाथोकको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 30 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही जेठ 30 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: यो सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाजोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही जेठ 30 गते शनिबारको दिन
0: पेरी अस्पताल नेपालगंज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको श्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन
0: त्यो तिमीले।

0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल खुल्टेका नेपालगंजको आयोजना र रुइट फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पनगट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
1: प्रतिमा प्लास्टिक एण्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजेन्डाभित्र सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनेका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजेन्ट नजिकै भुरीगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-71-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
3: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ भाग छ।
3: Radio Tiger Studio Time.
4: यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जनका सधैँ बाघ सुन।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: यो हो बर्दियाको
6: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै। दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै पाउने 9 अर्ब रूपियाँको योजना। 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन। जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री शरीफको दावी। शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई। र विश्वकप फुटबलमा भोलि बिहान 3 वटा खेल हुँदै। नेपाल खबरमा अब पूरा खबर। काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर 2 को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका सबै 8 जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरी उपरीक्षक रविन्द्र कार्कीका अनुसार ज्यान गुमाउनेहरूमा सिन्धुलीको घ्यालेख गाउँपालिका 4 का 22 वर्षीय सुर्म लामा, नेपाली सेनामा अमलदारका रूपमा कार्यरत दैलेखका 30 वर्षका बमबहादुर भण्डारी, रोशी गाउँपालिका वडा नम्बर 6 का 73 वर्षीय मेघबहादुर तामाङ र रोशी 6 का 75 वर्षीय इन्द्रबहादुर तामाङ रहनु भएको छ। यस्तै रोशी 6 का 55 वर्षीय राजु तामाङ, रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ, रोशी 7 की 60 वर्षीय माया लामा र रोशी 8 की 60 वर्ष कि प्यारी माया तामाङको पनि ज्यान गएको छ। बनेपाबाट रोशी गाउँपालिका वडा नम्बर 6 मा रहेको सुगुडे जाँदै गरेको यात्रु भागवश हिजो बीपी राजमार्ग अन्तर्गत नमोबुद्धमा दुर्घटना परेको हो। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। यसैबीच काभ्रेमा भएको बस दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय पनौतीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी कमल थापाको संयोजकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न कार्यदेश पाएको समितिलाई 7 दिनको समय दिएको। दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदूरको ज्यान गएको छ। देउखुरी कालामाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गढवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एस्काभेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बिटुमन तयार गर्ने ठाउँमा एस्काभेटर चालक अनिल कुमार थालुरले बालुवा फालेका थिए। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9 अर्ब रूपियाँ बराबरको स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जाका रूपमा रूपान्तरण गर्न मदद गर्नेछ। वायु प्रदूषणका कारण विश्वभर कुल ग्राहस्त उत्पादनको झण्डै 6% बराबरको आर्थिक क्षति हुने गरेको छ र नेपालमा यसको असर कति छ भनेर अध्ययन गरिने उहाँले बताउनुभयो। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गर्न सकिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकम 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ। तर वातावरणविद प्रकाश लामाले यो ऋणको जिम्मेवारी पनि सँगसँगै आउने भन्दै इट्टा उद्योग, प्रदूषणयुक्त गाड़ी र परम्परागत चुलो जस्ता स्रोतलाई लक्षित गरी प्रयोग गर्नुपर्नेमा सुझाव दिनुभएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन नसकेका हुन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमै उपलब्ध गराएको 1 करोड़ 20 लाख रूपियाँ बराबरका 6 वटा डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकाले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैगरी बुटवलको मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मिसिन पनि प्रयोगविहीन छन्। नगरको आफ्नै अस्पताल सञ्चालनमा नआएकोले मिसिन सञ्चालन नसकेको मेयर विमला अढियालले बताउनुभयो। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मिसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। प्रयोगविहीन मिसिन सञ्चालनमा आए बिरामीलाई सहज हुने अस्पतालका व्यवस्थापक सीमा काफ्रेले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईभीए विशेषज्ञ डाक्टर रश्मि श्रीष्टका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरण असन्तुलन देखिएको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटना मध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिक को प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मोनोपोज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी आउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये एक दम्पती निसन्तानबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीष्टले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। विदेशको खबर, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आइपुगेको बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अगराजीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ, तर पूर्व शर्तहरू पूरा हुन बाँकी रहेकाले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ। उहाँका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोका सम्पत्ति खोल्ने योजनामा सहमति हुन बाँकी छ। उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गर्ने बताउनुभयो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा भोलि बिहान 3 खेल हुँदैछन्। भोलि बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोभर्नियासँग एक एक गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काभ्रेमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुल्यो। 16 जनाको उपचार चल्दै दुर्घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयद्वारा छानबिन समिति गठन। स्वच्छ हावाका लागि झण्डै 9.5 अर्ब रूपियाँको योजना, 400 उद्योगलाई सहुलियतपूर्ण वित्तीय पहुँच। नवलप्रासीमा आर्थिक तथा प्राविधिक अभाव हुँदा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन, जिल्ला अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता। र इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको पाकिस्तानी प्रधानमन्त्री सरको दावी, शर्तहरू पूरा हुन बाँकी रहेको इरानको भनाई।
5: तपाईं सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैं बाघ झै।
6: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुइक फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 7 र आधारभूत स्वास्थ्य केन्द्र पनकट्टी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया, नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया, आयोजक नेपाल नेत्रज्योति संघ बाँके फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
7: जीत तुरुवाली, यह साल तो निश्चिंत हो गवा गए।
8: हाँ, तब पतलिया याद करो तो जू डराए लागत था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे नियत था। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
7: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
9: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
10: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
11: उन्नत जात का तरकारी का बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
12: पछि नेपालगंज गुलेरतिर गएको बेला ल्याउला नि।
11: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
13: हजुर, तपाईहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
14: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649420111।
15: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाघ सुन।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाँच्ने।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
0: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेवाल आँखा अस्पताल कृतज्ञ नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र नेवलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1, असार 2 गते बगनाहा स्वास्थ्य चौकी वडा नम्बर 4 र आधारभूत स्वास्थ्य केन्द्र पन्बटी वडा नम्बर 5, असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 4, असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चिकैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9 र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँकी, फतेवाल आँखा अस्पताल पोलिटेक्रा नेपालगंज।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढ़िरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने। तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
7: तपाईँ मात्रै चुरोट, सुर्ती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्वसनीमा फसेको सुर्ती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
6: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
8: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन।

0: दुई गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही असार पाँच गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्दन त सधैँ बाघ झै
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
0: खुसीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: चाइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: चाइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: चाइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
0: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एकल नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98 85 39 543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एजु नजिकै भुरीगाउँ बजार बर्दिया।
5: यो साल त ढुक्क भयो है बुढी।
6: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
5: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
7: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
8: लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
1: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245 51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाघ सुन।

0: बचाई बाली लगाऊ।
1: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। त्यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पालै पालो रोपौ। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, फर्दिनाद, सावा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान छर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट होइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याऊ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं।
0: पानी बचाई खेती गरौ, उत्पादन बढाउ, परिवार र देश समृद्ध बनाउ।
1: यो सन्देश बबई सिंचाई आयोजना वैदी वर्गद्वारा प्रसारित गरिएको हो।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
1: 6 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
0: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
1: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाईको चतारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: कृषिलाई प्राथमिक दिने हो भने असारे गाउनु नै पर्छ, दिन काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
1: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको समन्वयकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोशी खारपा चोकतर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 मिटर तल खस्दा 8 यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोशी गाउँपालिका 6 73-वर्षीय मेघबहादुर तामाङ, 55-वर्षका राजु तामाङ र 75-वर्षका इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोशी 7 34-वर्षीय फूलमाया तामाङ र 60-वर्षीय माया तामाङ, रोशी 8 60-वर्षीय प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिणेल दल गन भकुण्डेवेसीमा कार्यरत नेपाली सेनाका 30-वर्षीय अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 22-वर्षकी सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ।
1: दाङमा एक्सावेटरले फालेको बालुवामा पुरिएर 1 मजदूरको ज्यान गएको छ। देउखेरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45-वर्षीय लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गडवालले जनाएको छ। बिटुमेन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर 1 किशोरीको ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सर्केगाड गाउँपालिका 4 गैरी सायाकी 15-वर्षीय पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
0: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2869 घरधुरी भत्किएका र 5706 परिवारका 16843 जना विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। उहाँका अनुसार सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10424 जना मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी अलायन्सकी असुन्दा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
1: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीको कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थुम्छ नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाई छ। राष्ट्रपालले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा राष्ट्रपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
0: नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 गते नै मनसून नेपाल प्रवेश गरेको थियो तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
1: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरूद्ध नेपालका अनुसार वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वडा नम्बर 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको छ, जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिक 30 जना जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखेका जनमतका अध्यक्ष सिके राउतको टिप्पणी, देशमा कम्तीमा 2 वटा प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जुन 13 तारीक अर्थात नेपालमा मनसून भित्रने औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.25 अर्ब रूपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मदद गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1.80 करोड़ नागरिक लाभान्वित हुने अपेक्षा छ।
0: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा 1 वर्षभित्र थप 1,040 मेगावाट जल विद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसै गरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा साना जल विद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 79 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 वटा प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
1: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि सिरिसका अनुसार विश्वभर निसन्तानपनको दर बढ्दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीसले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड़ दिनुभयो।
0: नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका नम्बर 14 को शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलिसिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र संचालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताए भयो। यसैबीच बुटवल मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलिसिस मेसिन पनि प्रयोगविहीन छन्। रामग्राममा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालका 5 डायलिसिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
1: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेञ्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायी बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
0: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसुर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
14: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
12: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
15: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि एकजनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार माध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहरानी नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
0: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पाइलट सहित 5 ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पाइलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिस आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र 5 कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि 2 भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 हुने भएको छ। काठमाडौँको किर्तिपुर कवर्ड हलमा हुने प्रतियोगितामा मोफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाडौँ उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साभा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। लीग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 हुनेछ।
0: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को, 7 हाइटी र स्कटल्याण्ड तथा बिहान 10 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
1: आजको रंगदर्पण असारे भाकामा केन्द्रित छ।

भोलि जेठमा शान्त, पर्सिदेखि असार लाग्दैछ। मनसुन भित्रिने दिन पनि भरे भोलि हुँदैछ। गाउँठाउँमा पनि रोपाएको चटारोले छुन लागेको छ। जेठको टन्टलापुर घामले भत भती पोलेको यो धरती अब असारको पहिलो वर्षासँगै शीतल हुनेछ र शुरू हुनेछ नेपालीहरूको सबैभन्दा ठूलो कर्मको उत्सव अर्थात मान रोपेर मुरी उब्जाउने रोपाई। गाउँघरमा असार लाग्नु अघि नै रोपाईको तयारी भइसक्छ। हलो, जुवा र कोदालो मर्मत गरिन्छ। जेठमा राखेको ब्याडको हेरचाहमा किसान व्यस्त हुन्छन्। असार लाग्ने बित्तिकै त गाउँका पाटाहरू र बेसीका गराहरूमा रोपाईको रौनक छाउँछ। कोही हली बनेर गोरु धपाइरहेका हुन्छन्, कोही बाउसे बनेर आली र गरा सम्याउँछन्, कोही रोपाहा बनेर हरिया बिउका मुठाहरू हिलोमा रोप्दै अघि बढ्छन्। यसरी हेर्दा खेती जस्तो मात्र देखिए पनि यो चलन गाउँले समाजलाई एकै सूत्रमा बाँध्ने परमा प्रथाको सुन्दर नमूना पनि हो। आज कसैको खेतमा सबै मिलेर रोपेका छन् भने भोलि अर्काको पालो आउँछ। यसरी श्रम र पसिनाको साटासाथले गाउँमा आत्मीयताको नयाँ जरा गाड्छ।

असारे दबदबे हिलोमा छुपुमा छुपु रोपिने रोपाईलाई विशेष ऊर्जावान बनाउने काम भने असारे भाकाले गर्छ। पानी परेर रुजेको शरीर, हिलोमा गाडिएका खुट्टा र कम्मर दुख्ने गरी निहुरिएर बिउ रोप्नुको थकाईलाई भुलाइदिने अचूक औषधि हो असारे गीत। गाउँघरमा अझै पनि असारे भाका उति नै मिठो स्वरमा गाइन्छ। असारे भाका गुन्जिरहँदा हिलो छ्यापाछ्याप गर्ने र जिस्किने क्रम पनि हुन्छ। यस्तै लोक धुनको एउटै लयमा रोपाई गर्दा थकान कता जान्छ कथा।

दुःख सुख रोदन हाँसो माया प्रीतिका साथै सासु बुहारीका सम्बन्ध र परदेशी श्रीमानको सम्झना यसका शब्द शब्दमा झल्किन्छन्। युवा युवतीहरू आफ्ना मनका कुरा गीतकै माध्यमबाट साटासाट गर्छन्। हिलोमा पसिना बगाउँदै गाइने यी गीतले प्रकृति र मानव बीचको अटुट सम्बन्धलाई झल्काउँछन्। रोपाईको दिन मध्याहतिर आइपुग्दा खेतको आलीमा बसेर खाजाका रूपमा खाइने दही चिउरा, मकै भटमास अनि अचारको स्वादले रोपाईको रौनकतालाई अझ थपिदिन्छ।

0: आधुनिकताको विस्तार र प्रविधिको विकाससँगै हिजोआज गाउँघरमा हाते ट्र्याक्टर चल्न थालेका छन्। रोपाईका तौर तरिकाहरू फेरिँदैछन्। तैपनि असार महिनाले बोकेर ल्याउने त्यो पुरानो सम्झना, माटोको सुवास र असारे भाकाको गुञ्जन बिना नेपालीपन अधुरो जस्तै लाग्छ। हिजोआज शहरमा धान दिवस मनाएर हिलो छ्याप्ने फेसन चलिरहँदा गाउँका ती वास्तविक गराहरूमा गुञ्जने रैथाने असारे भाकाले भने हाम्रो पहिचान र संस्कृतिलाई बचाइराखेका छन्। त्यसैले सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्छ भन्नुहुन्छ वरिष्ठ असारे लोक गायक शिवनारायण जोशी।
1: एक दिन गाएर मैले ओहो फलान त असारे गायो भन्ने, त्यति छोडिदिने अनि राज्यले नै वास्ता नगर्ने, अरूहरूलाई प्राथमिकता दिने र कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ। दिन काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
0: असार शुरू हुने लाग्दा गाउँघरमा रोपाईको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: अमेरिका र इरान बीच सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
0: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्त बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको मृत्यु, हुम्ला र बागडोगराको सीमा विवाद फेरि बल्झियो, सशस्त्रको टोली लामपाटा पुग्यो।
1: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कानून व्यवसायको माग, सरकारलाई 13 बुधे माग पत्र बुझाए।
0: यसपालि मनसून नेपाल भित्रिन ढिलाइ, अवस्था अध्ययन गरिरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई।
1: र फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वेमाथि 4-1 गोल अन्तरको जित।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। हुम्लाको सरकार गाउँपालिकामा पर्ने थाङ्गडामा कर्णाली कैडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउदको आज बिहान गाई गोरु चराउन जंगल गएका बेला ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान करिब 10:30 बजे कैडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी न्याय परीक्षक शंकर पोखरेलले बताउनुभयो। घटनाको जानकारी प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हवलदार गोवर्धन परियारको नेतृत्वमा 4 सदस्यीय टोली घटनास्थलमा घटेको थियो। थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाएको प्रहरीले जनाएको छ। कर्णाली कैडोर आसपासमा भिरालो क्षेत्रमा वर्षेनी ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस घटनाले पुनः सड़कमाथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता उल्याएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यान आकर्षण गराएका छन्।
0: सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका 10 बस्ने 21 वर्षीय सबिर बक्सको प्रहरी हिरासतमै मृत्यु भएको हो। उहाँ मोबाइल चोरीको मुद्दामा जेठ 27 गतेदेखि प्रहरी हिरासतमा रहेको बताइएको छ। हिजो हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई अपराह्न 4 बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। बिहान 5:30 बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले बताउनुभयो। मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रिया रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ़ने डीएसपी बोहराको भनाइ छ। डीएसपी बोहराको सबिर यसअघि पनि पटक पटक चोरी मुद्दामा संलग्न रहेको र लागू औषध प्रयोगकर्ता समेत रहेको पाइएको बताउनु भएको छ। सबिरका आफन्तले भने घटनाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्।
1: कर्णाली प्रदेशका कानून व्यवसायले कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृहको अभाव रहेकोले तत्काल स्थापना गर्न कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूले बालबालिकाले गरेको बाल विज्यायका कारण न्याय दिन र अनुसन्धान गर्न छुट्टै बाल अदालत र बाल जिल्ला कक्ष स्थापना हुनुपर्ने तथा बाल सुधार गृह पनि आवश्यक भए पनि हालसम्म स्थापना नभएको हुँदा त्यसको स्थापना गर्न कानून व्यवसायले प्रदेश सरकारलाई ज्ञाप माग पत्र बुझाएका छन्। बाल अधिकारका लागि साझा अभियान सीसीआर कर्णाली प्रदेशले आयोजना गरेको बाल अधिकार, बाल न्याय र कानूनी प्रक्रियाको बारेमा आयोजित कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव निधिराज न्यौपानेलाई 13 बुधे मागपत्र बुझाउँदै बाल अदालत, बाल इजलास कक्ष र बाल सुधार गृह स्थापनाको माग गरेको हो। मागपत्रमा कर्णाली प्रदेश सरकारको बाल बालिका सम्बन्धी ऐन अविलम्ब पारित गर्नका लागि आवश्यक पहल गर्नुपर्ने, कर्णाली प्रदेशमा बाल सुधार गृहको अभावका कारण बाल बालिकालाई अन्य प्रदेशमा पठाउनु पर्ने बाध्यता रहेको हुँदा प्रदेशमै बाल सुधार गृह स्थापना गर्न आवश्यक पहल गर्नुपर्ने र जिल्ला प्रहरी कार्यालयहरूमा बाल निगरानी कक्षको अभाव भएकाले बाल मैत्री बाल निगरानी कक्ष स्थापना गर्नुपर्ने माग गरिएको छ। यसै गरी बाल बालिकासँग सम्बन्धित मुद्दाहरूको सुनवाई तथा फैसला र कार्यान्वयन प्रक्रियालाई छिटो, प्रभावकारी र बाल मैत्री बढ़ाउन सरोकारवाला निकायलाई बीच आवश्यक पहल गर्नुपर्ने, कानूनी विवादमा परेका बाल बालिकालाई आवश्यक अवस्था बाहेक अभिभावकको जिम्मामा दिन सकिने व्यवस्थालाई प्राथमिकता दिन बाल सुधार गृहमा पठाउने प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने, बाल इजलास संचालनका क्रममा समाजसेवी र बाल मदन मनोविज्ञानको सहभागिता सुनिश्चित गर्नुपर्ने, बाल न्याय सम्पादनका सम्पूर्ण चरणहरूमा बाल मैत्री सुनवाई, गोपनीयता संरक्षण तथा बाल बालिकाको सर्वोत्तम हित सुनिश्चित हुने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने माग पनि मागपत्रमा उल्लेख गरिएको छ।
0: यस्तै कानूनी सचेतनाको अभाव न्यूनीकरण गर्न प्रदेश सरकारको नीति कार्यक्रम तथा बजेटमा कानूनी साक्षरता तथा जनचेतनामूलक कार्यक्रमहरू समावेश गरी कार्यान्वयन गर्नुपर्ने कर्णाली प्रदेशका अधिकांश अदालतहरूमा वैधानिक कानून व्यवसायहरूका लागि छुट्टै कार्यकक्षको व्यवस्था नभएकाले सबै अदालतहरूमा आवश्यक फर्निचर कम्प्युटर इन्टरनेट तथा अन्य उपकरण सहित कार्यकक्ष व्यवस्थापन गर्नुपर्ने कानूनी सहायता करार कर्मचारी र वैधानिक कानून व्यवसायहरूको पारिश्रमिक विद्यमान असमानता हटाई न्यायोचित तथा समान पारिश्रमिक सुनिश्चित गर्नुपर्ने कानूनको विवादमा परेका बालबालिकालाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन एकद्वार संकट व्यवस्थापन केन्द्र लगायत सम्बन्धित निकायबाट समयमै सूचना तथा सम्बन्ध हुने संस्थागत व्यवस्था हुनुपर्ने लगायतका माग पनि यो अवसरमा राखिएको छ। मागपत्रबारे मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयका कानून सचिव निधिराज नेउपानेले प्रदेश सरकारले प्रदेश सरकारको आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरिरहेको र आगामी दिनमा पनि काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सामाजिक विकास मन्त्रालय मार्फत बालबालिकाहरूको अधिकार न्यायमा पहुँच लगायतका क्षेत्रमा पनि वर्षेनी काम गरिरहेको जानकारी दिनुभयो। उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले संविधानमा उल्लेखित भए पनि काठमाडौँ बाहेक बाल अदालत र बाल इजलासको कक्ष छुट्टै स्थापना हुन नसकेको हुँदा कानून व्यवसाय तथा सरकारवालाहरूले यसका पक्षमा प्रभावकारी पैरवी गर्न सुझाव दिनुभयो। सबै बाल अधिकारको सर्वोत्तम हितको पक्षमा ध्यान दिई उनीहरू र उनीहरूका अभिभावकहरूलाई न्यायमा पहुँच बढ़ाउनु पर्ने उहाँको भनाइ छ। कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमालले अन्य प्रदेशले निर्माण गरिसकेको बाल अधिकार ऐनमा कुनै नयाँपन नभएको हुँदा कर्णाली प्रदेश सरकारले ऐनमा नयाँपनको खोजी गरिरहेको बताउनु भएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ, यसलाई भने यो छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात फतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: हुने रोगको लक्षण मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है 98480 27590।
7: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
8: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
8: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483068। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
9: यो हो रेडियो टाइगर 90.2 MHz।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
11: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
13: सबैको मन सुने
12: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले माथिबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको मृत्यु

0: हिमाली गाउँपालिका वडा नम्बर 3 लामपाटामा नेपाल प्रहरी र सशस्त्रको केन्द्रीय संयुक्त सुरक्षा बेस राख्ने निर्णय गरेको थियो।
1: नेपालमा मनसुन भित्रिने औसत मिति आज अर्थात जुन 13 तारीक भए पनि यस वर्षको मनसुन भित्रिन केही ढिलाइ भएको छ। पूर्वी वायु अर्थात मनसुनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसुन भित्रिन बाँकी रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। मौसमविद सरोज पुडासेनी र महाशाखाले मनसुन भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको बताउनुभयो। मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको आधिकारिक घोषणा हुने उहाँको भनाइ छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसुन नेपाल प्रवेश गरे पनि लामो समय मनसुन पूर्वी भागमै बसेको थियो। नेपालमा मनसुन अवधिमा वर्षभरकै 80% वर्षा हुने गर्दछ। मनसुन भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यस वर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। आज कोशी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना भने रहेको छ भने बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माघ बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
4: ए रामलौटन भाइ के गर्दैछौ?
5: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
6: हजुर
5: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
6: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
5: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
4: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
5: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
4: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
5: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
4: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवै

0: सिकल सेल एनिमिया रोग अनिवार्य चेकजाक गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: तथा पीडीडी क्लिनिक विरेन्द्रनगर 4 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। तपाईँले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक छोरी प्रसङ्गी अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। दाङको काली काला काटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गर्दै गर्दा बालुवाले पुग्दा एकजना मजदूरको ज्यान गएको छ। गढवा गाउँपालिका 2 45 वर्षीय लालबडी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी हेम बहादुर केसीले बताउनुभयो। अल कतरा बनाउने प्लान्टमा काम गर्दा यादव जेसीबी चालकले बालुवा खनाउँदा गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लगिएको बेला ज्यान गएको हो। डीएसपी डाक्टर केसीले इलाका प्रहरी कार्यालय गढवाको टोलीले तत्काल उद्धार गरी उपचारका लागि लम्बी अस्पताल पुर्याए पनि बचाउन नसकिएको बताउनु भएको छ।
7: दाङमा अवैध रूपमा ल्याइएको सुन सहित 2 पक्राउ परेका छन्। राजापुर गाउँपालिका 7 सुनपतरी नाका बस्ने 40 वर्षीय रूपलाल गिरी र रूकुम बापीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट 214.5 ग्राम तौल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले जनाएको छ। प्रहरीले गिरीले भारतबाट सुन नेपाल ल्याएको र परियार खरिद गर्ने व्यक्ति रहेको पाइएको जनाएको छ। यसको हालको बजार मूल्य करिब 52,74,000 रूपियाँ बराबर रहेको अनुमान गरिएको छ।
6: वर्षे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्। धानको ब्याट राख्ने र मकै बालीमा मल हाल्ने समय भइसक्दा पनि पर्याप्त मल उपलब्ध नभएको किसानको गुनासो रहेको छ। वर्षे धान खेतीका लागि ब्याट राखेर रोपाईको तयारीमा जुटेका घोराई उपमहानगरपालिका 1 पन्तटोल निवासी नवराज पन्तले आवश्यक मल पाउन नसकेको बताउनुभयो।
7: बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रमा चितुवा नियन्त्रणमा लिइएको छ। गुलरिया नगरपालिका वडा नम्बर 2 कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिइएको हो। कृष्णसार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिएको हो।
6: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। भारतीय यात्रु वायु सेनाको AN-32 परिवहन विमान उत्तर पूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीले बताएका छन्। आसामको राजधानी दिसपुरबाट लगभग 298 किलोमिटर उत्तर पूर्वमा रहेको जोरहाट जिल्लाको IAF स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाएको छ। अहिलेसम्म दुर्घटनामा कसैको ज्यान गएको पुष्टि भएको छैन। दुर्घटनापछि वरिष्ठ आईएएफ अधिकारी र उद्धार अधिकारीहरूले समन्वयमा घटनास्थलमा उद्धार गरेर आगो नियन्त्रणमा लिएको छ।
7: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। विश्वकप फुटबलमा आज राति 4 खेल हुँदैछन्। फिफा विश्वकप फुटबलमा 4 खेल हुन लागेका हुन्। बिहान पौने एक बजे कतार र स्विजरल्याण्ड, पौने चार बजे ब्राजिल र मोरक्को, पौने सात बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पौने दस बजे अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा आयोजक क्यानाडाले वेस्टियन एण्ड हर्जो भिनासँग एक एक गोलको बराबरी खेलेको छ। यस्तै आयोजक अमेरिकाले भने विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीलाई पारा गिबललाई 4-1 हराएको हो। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो।
6: खेल खबर सँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
7: भीरबाट खसेको ढुङ्गा लागेर हुम्लामा किशोरीको मृत्यु। हुम्ला र बाजुराको सीमा विवाद फेरि बल्झियो। सशस्त्रको टोली लामपाटा पुग्यो।
6: कर्णाली प्रदेशमा छुट्टै बाल अदालत र बाल सुधार गृह तत्काल स्थापना गर्न कारण व्यवसायको माग। सरकारलाई 13 बुधे माग पत्र पेश।
7: यसपालि मनसून नेपाल भित्रिन ढिलाइ। अवस्था अध्ययन भइरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई।
6: र फिफा विश्वको वर्ल्ड फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत। पाराग्वेमाथि 4-1 गोल अन्तरको जित।
7: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
3: यति बेला साँझको 7 बजेको छ।
8: निशुल्क आँखा शिविर सञ्चालन हुने सम्बन्धी सूचना। नेपाल नेत्रज्योति संघ, फतेबाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंजको आयोजना र रुई फाउन्डेशनको सहकार्यमा सञ्चालन हुने आँखा शिविरमा आँखा जाँच गराई लाभान्वित हुन अनुरोध गर्दछौ। शिविर सञ्चालन हुने मिति र स्थान: असार 1 गते आधारभूत स्वास्थ्य केन्द्र रानीपुर वडा नम्बर 2 र निउलापुर स्वास्थ्य केन्द्र वडा नम्बर 1। असार 2 गते बगनहा स्वास्थ्य चौकी वडा नम्बर 7 र आधारभूत स्वास्थ्य केन्द्र पनबट्टी वडा नम्बर 5। असार 3 गते शिवपुर स्वास्थ्य चौकी वडा नम्बर 6 र आधारभूत स्वास्थ्य केन्द्र मोहनपुर वडा नम्बर 7। असार 4 गते ठाकुरद्वारा स्वास्थ्य चौकी चितैया वडा नम्बर 8 र आधारभूत स्वास्थ्य केन्द्र ठाकुरद्वारा वडा नम्बर 9। र असार 5 गते आधारभूत नगर अस्पताल ठाकुरबाबा नगरपालिका 3 नेउलापुर बर्दिया। नाम दर्ता, आवश्यक औषधि र मोतीबिन्दुको अपरेशन निशुल्क रहेको छ। नाम दर्ता समय बिहान 10 बजेदेखि 2 बजेसम्म। समन्वय ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया। आयोजक नेपाल नेत्रज्योति संघ बाँके, फतेवाल आँखा अस्पताल पोलिटेक्निक नेपालगंज।
9: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
10: तपाईँ मात्रै चुरोट, सुरुती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुरुती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
9: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
12: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
11: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
13: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादिन र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
3: डाक्टर आउने सम्बन्धी सूचना। राजवंशी मेडिकल भुरीगाउँमा यही असार 6 गते शनिबारको दिन दिउँसो 1 बजेदेखि 4 बजेसम्म छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झा आउनुहुने भएकाले समयमा मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा उपलब्ध सेवाहरू: पुरानो भन्दा पुरानो दागहरू, लुतो, कपाल झर्ने, अनुहार र टाउको चाया पोतो, दाँत, दुबी, डन्डी फोर, यौनाङ्गमा हुने घाउ, गर्भवतीको समयमा भएको दागहरू, शरीर चिलाउने, मुसा, मासुका साना साना डल्लाहरू तथा छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिने भएकोले मौकाको फाइदा लिनुहोस्। राजवंशी मेडिकल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क नम्बर 98582500002।
4: जित पुरवाली, यह साल तो निश्चिंत हुई गवा गए।
5: हाँ, तब पतलिया याद करो तो जूटे राय लागा था। पानी जब बरसत रहा तभी इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
4: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल कर।
6: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
7: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
3: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।

चुम्मा चुम्मा चुम्मा।

0: यो तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ भाग सुने।
4: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
5: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै